0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: नमस्कार, रेडियो मर्सिङदी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org मा बिहान 6:35 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारण सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आगामी आर्थिक वर्षमा लमजुङका स्थानीय तहलाई 3,16,78,00,000 संघीय अनुदान, तुलनात्मक रूपमा करिब 98,00,000 कम। जिल्लाका 3 स्थानीय तहमा विशेष अनुदान शून्य। जिल्लाका सबै स्थानीय तहलाई समपूरक बजेट आउने। मर्सिङदीको घेरमो फाँडमा वर्ष धान रोपाई शुरू र युनिभर्सल एकाडेमीमा निशुल्क दन्त स्वास्थ्य शिविर, 250 विद्यार्थीको दाँत परीक्षण। अब समाचार विस्तारमा। संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट अनुसार लमजुङका स्थानीय तहका लागि 3 अरब भन्दा बढ़ी रकम अनुदान प्राप्त हुने भएको छ। नेपाल सरकार अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आर्थिक वर्ष 2083/84 लागि लमजुङलाई 3,16,78,00,000 रूपियाँ विनियोजन गरेको हो। सरकारले लमजुङ जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि 98,00,000 रूपियाँ कम रकम विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 82/83 लागि लमजुङ 8 स्थानीय तहलाई 3,17,76,00,000 विनियोजन भएको थियो। आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट अनुसार जिल्लाका 8 स्थानीय तहमध्ये सदरमुकाम समेत रहेको बेसा नगरपालिकाले सबैभन्दा धेरै 50,85,00,000 रूपियाँ बजेट पाउने भएको छ। चालू आर्थिक वर्षमा बेसाले 52,14,00,000 बजेट पाएको थियो। जिल्लाको मध्य नेपाल नगरपालिकाले 46,58,00,000 रूपियाँ पाउने भएको छ। चालू आर्थिक वर्षमा मध्य नेपाल नगरपालिकाले 48,63,00,000 बजेट पाएको थियो। त्यस्तै जिल्लाको सुन्दरबजार नगरपालिकाले 44,43,00,000 पाउने भएको छ। सुन्दरबजारले चालू आर्थिक वर्षमा 44,54,00,000 प्राप्त गरेको थियो। त्यसै गरी जिल्लाको रायनस नगरपालिकाले भने 40,00,00,000 रूपियाँ मात्र पाउने भएको छ। चालू आर्थिक वर्षमा रायनसले 44,53,00,000 रूपियाँ पाएको थियो। जिल्लाको गाउँपालिका मध्ये पनि सबैभन्दा धेरै मर्सिङदी गाउँपालिकाले 41,80,00,000 रूपियाँ पाउने भएको छ। मर्सिङदी गाउँपालिकाले चालू आर्थिक वर्षमा 39,15,00,000 रूपियाँ पाएको थियो। दुर्दी गाउँपालिकाले भने आगामी आर्थिक वर्षमा 40,88,00,000 रूपियाँ पाउने भएको छ। दोर्दीले चालू आर्थिक वर्षका लागि 37,79,00,000 रूपियाँ बजेट पाएको थियो। जिल्लाको दुधपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि 26,70,00,000 रूपियाँ पाउने भएको हो। चालू आर्थिक वर्षमा दुधपोखरी गाउँपालिकाले 25,13,00,000 रूपियाँ पाएको थियो। आगामी आर्थिक वर्षका लागि जिल्लामा सबैभन्दा थोरै बजेट कोलासुत्तरको रहेको छ। सो गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि 25,54,00,000 रूपियाँ पाउने भएको छ। चालू आर्थिक वर्षमा कोलासत्तर गाउँपालिकाले 26,13,00,000 रूपियाँ विनियोजन भएको थियो। चारवटा गाउँपालिका रहेको लमजुङमा नगरपालिकाहरूका लागि मात्रै 34,92,00,000 रूपियाँ विनियोजन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा जिल्लाको बजेट वृद्धि भए पनि आगामी आर्थिक वर्षका लागि भने अधिकांश पालिकामा बजेट घटेर आउने भएको छ। आगामी आर्थिक वर्षमा लमजुङका 3 स्थानीय तहले संघीय सरकारबाट विशेष अनुदान नपाउने भएका छन्। जिल्लाको मध्य नेपाल नगरपालिका, दुधपोखरी गाउँपालिका र कोलासत्तर गाउँपालिकाले विशेष अनुदान नपाउने भएका हुन्। जिल्लाको कोलासत्तर गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि विशेष अनुदान नपाएको, आगामी आर्थिक वर्षमा विशेष अनुदान नपाउनेमा 3 स्थानीय तह भएका हुन्। सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार बेसर नगरपालिका, दोर्दी गाउँपालिका र मर्सिङदी गाउँपालिकाले पनि विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको बजेट शून्य रहेको छ। सो बाहेक रायनस नगरपालिका र सुन्दरबजार नगरपालिकामा भने विशेष अनुदान अन्तर्गत पूँजीगत प्रकृतिको बजेट विनियोजन शून्य रहेको छ। बेसर नगरपालिकाले विशेष अनुदान अन्तर्गत पूँजीगततर्फ 1,80,00,000 रूपियाँ पाउने भएको छ भने दोर्दी गाउँपालिकाले सोही शीर्षकमा 1,55,00,000 र मर्सिङदी गाउँपालिकाले 1,93,00,000 रूपियाँ पाउने भएका छन्। त्यसै गरी रायनस नगरपालिकाले विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको 1,00,00,000 र सुन्दरबजार नगरपालिकाले सोही शीर्षकमा 1,05,00,000 रूपियाँ पाउने भएको छ। समपूरक बजेट शून्य रहेकोमा आगामी आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहहरूले पूँजीगत प्रकृतिको समपूरक बजेट पाउने भएका छन्। पूँजीगत प्रकृतिको समपूरक बजेट अन्तर्गत नगरपालिका तर्फ 5 करोड़ 13 लाख र गाउँपालिका तर्फ 6 करोड़ 93 लाख गरी 12 करोड़ 6 लाख रूपियाँ विनियोजन भएको छ। बजेट विवरण अनुसार समपूरक तर्फ सबैभन्दा धेरै जिल्लाको व्यस्त नगरपालिकाले 2 करोड़ 58 लाख पाउने भएको छ। सो बाहेक मर्सेदी गाउँपालिकाले 2 करोड़ 88 लाख, चुतपोखरीले 2 करोड़ 33 लाख, दोर्दी गाउँपालिकाले 1 करोड़ 50 लाख, रायनस नगरपालिकाले 1 करोड़ 22 लाख, मध्य नेपाल नगरपालिकाले 1 करोड़ 13 लाख, कोलसत्र गाउँपालिकाले 22 लाख र सुन्दरबजार नगरपालिकाले 20 लाख मात्र पाउने भएको छ। उत्तरी लमजुङको मर्सिङदी गाउँपालिकामा यस वर्षको धान रोपाई शुरू भएको छ। मर्सिङदी पात घेर्मुका स्थानीय किसानहरूले धान रोप्न थालेसँगै यस क्षेत्रको कृषि गतिविधि पनि बढ़न थालेको छ। नेपालमा यस वर्षको मनसून औपचारिक रूपमा भित्रिनु अघि नै घेर्मु गाउँका किसानहरू खेतबारीमा व्यस्त बनेका छन्। पर्याप्त सिंचाई सुविधा भएका कारण रोपाई शुरू गरिएको स्थानीय किसान बिर्खा गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार खेतीयोग्य जमीनमा आवश्यक चिस्यान कायम रहेकाले किसानहरूले समयमै रोपाई थालेका हुन्। स्थानीय गुरूङका अनुसार नआउँदै खेतमा पर्याप्त पानी भएकाले रोपाई शुरू गरेको बताउनुभयो। धान उत्पादनलाई गाउँको मुख्य आमदानीको स्रोतका रूपमा लिइने यस क्षेत्रमा अधिकांश परिवार कृषि पेशामा आबद्ध छन्। समयमै रोपाई गर्न सके उत्पादन वृद्धि हुने अपेक्षा सहित किसानहरू खेतमा जुटेका छन्। कृषि विकास कार्यालय लमसुङका अनुसार समयमै रोपाई हुँदा धान बालीको वृद्धि राम्रो हुने तथा उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने गर्दछ। मनसून पूर्ण रूपमा सक्रिय भएसँगै जिल्लाका अन्य क्षेत्रमा पनि धान रोपाईलाई तीव्रता पाउने अपेक्षा गरिएको छ। जिल्लामा पछिल्लो वर्षहरूमा 9,299 हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउने कृषि कार्यालयको दावी छ। कृषि विकास कार्यालय लम्सुङका अनुसार अर्थविज्ञ मदन रिग्मीका अनुसार जिल्लाका 45,000+ हेक्टर क्षेत्रफलमा विभिन्न खेती हुँदै आएको छ। खेतीयोग्य जमीन मध्ये पछिल्लो समय खेत बाँझो हुने क्रम बढ़दो रहेको छ। कार्यालयका अनुसार पछिल्ला वर्षहरूमा श्रम शक्ति र रोपाईको लागि गोरूको अभाव हुँदै आएको छ। गोरूको अभाव भएसँगै अधिकांश कृषकहरूले पछिल्ला वर्षहरूमा हाते ट्र्याक्टरको प्रयोग बाट पनि खेत रोप्दै आएका छन्। यद्यपि युवा जनशक्ति विदेश पलायन र गोरू पाल्ने क्रम पनि घट्दा रोपाई पनि घट्ने कार्यालयको अनुमान छ। लमजुङको वेश्वर नगरपालिका 7 स्थित युनिभर्सल एकाडेमीको आयोजना तथा वेश्वर 8 स्थित दीपिका युनिभर्सल डेन्टलको प्राविधिक सहयोगमा निशुल्क दन्त तथा स्वास्थ्य शिविर भएको छ। विद्यालयमा अध्ययनरत प्ले ग्रुपदेखि युगेजीसम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित शिविरबाट 250 जना विद्यार्थी लाभान्वित भएको विद्यालयका प्रिन्सिपल विमल अधिकारीले जानकारी दिनुभयो। शिविरमा दीपिका युनिभर्सल डेन्टलका डेन्टल हाइजिनिस्ट ईश्वरी गुरूङ र स्वीकृति गुरूङले विद्यार्थीहरूको दाँत तथा मुख स्वास्थ्य सम्बन्धी सामान्य परीक्षण गर्नुका साथै हल्लिएका दाँत निकाल्ने सेवा प्रदान गर्नुभएको थियो। जटिल प्रकृतिका दन्त समस्या पहिचान भएका विद्यार्थीलाई थप उपचारका लागि रिफर गरिएको जनाएको छ। विद्यालयले विद्यार्थीहरूमा दन्त स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जनाएको छ। साथै आगामी दिनमा कक्षा 1 देखि माथिका विद्यार्थीहरूलाई समेत यस्तै सेवा प्रदान गरिने विद्यालयले जनाएको छ। हिमाली सेना मनाङमा चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि बजेट वृद्धि भएको छ। चालू आर्थिक वर्षमा 59 करोड़ 17 लाख विनियोजन भएकोमा सरकारले आगामी आर्थिक वर्षका लागि 65 करोड़ 44 लाख रूपियाँ बजेट विनियोजन गरेको हो। संघीय सरकारको अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट विवरण अनुसार चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि 6 करोड़ 27 लाख रूपियाँ बजेट विनियोजन भएको छ। जिल्लाका 4 स्थानीय तहमध्ये मनाङको नासुङ गाउँपालिकाले सबैभन्दा धेरै बजेट पाउनु भएको छ भने नर्पभूमी गाउँपालिकाले सबै भन्दा कम बजेट पाउनु भएको छ। आगामी आर्थिक वर्षका लागि नासुङ गाउँपालिकाले 17 करोड़ 75 लाख रूपियाँ पाउनु भएको छ। सो गाउँपालिकाले चालू आर्थिक वर्षमा 15 करोड़ 94 लाख रूपियाँ बजेट पाएको थियो। अघिल्लो आर्थिक वर्षमा सबैभन्दा धेरै बजेट पाएको निस्याङ गाउँपालिकाले भने आगामी आर्थिक वर्षमा 17 करोड़ 44 लाख रूपियाँ बजेट पाउनु भएको छ। सो गाउँपालिकाले चालू आर्थिक वर्षमा 15 करोड़ 41 लाख बजेट पाएको थियो। यस्तै जिल्लाको सदरमुकाम समेत रहेको चामे गाउँपालिकाको लागि आगामी आर्थिक वर्षमा 15,47,00,000 रूपियाँ विनियोजन भएको छ। चामे गाउँपालिकाले चालू आर्थिक वर्षका लागि 14,84,00,000 बजेट विनियोजन भएको थियो। यसै गरी जिल्लाको अति विकटमा रहेको नर्पभूमि गाउँपालिकाको निम्ति जिल्लामै सबैभन्दा कम 14,78,00,000 रूपियाँ विनियोजन भएको छ। नर्पभूमि गाउँपालिकामा चालू आर्थिक वर्षमा 12,98,00,000 रूपियाँ विनियोजन भएको थियो। समग्रमा आगामी आर्थिक वर्षका लागि मनाङमा सबै स्थानीय तहहरूको संघीय अनुदान वृद्धि भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। तपाईले सुन्दै हुनुहुन्छ मर्संगी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
7: दिदी, अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
8: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
7: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
8: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98560-74486।
9: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
12: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
11: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
12: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
13: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
14: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
13: थप जानकारीको लागि सम्पर्क 0665909999 98479629 सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
0: विष्णु नगरपालिकाले किसानहरूका लागि निशुल्क बाली उपचार शिविर सञ्चालन गर्ने भएको छ। कृषि विकास शाखाको आर्थिक वर्ष 82-83 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत बालीमा देखिएका विभिन्न समस्या पहिचान समाधान तथा व्यवस्थापनका लागि शिविर आयोजना गर्न लागि हो। नगरपालिकाको अनुसार शिविरमा बालीमा लाग्ने रोग तथा किराको पहिचान प्राविधिक परामर्श आवश्यक सामग्री वितरण तथा उपचार सम्बन्धी सेवा प्रदान गरिनेछ। किसानहरूले आफ्ना बालीका समस्याग्रस्त भाग जस्तै डाँड फल पात जरा वा सम्पूर्ण बिरूवा लिएर शिविरमा उपस्थित हुन सक्नेछन्। शिविर जेठ 29 गते बिहान 11 बजे बेसर 1 को नयाँ गाउँमा, जेठ 30 गते बिहान 11 बजे वडा नम्बर 11 को बरबोटमा, जेठ 31 गते बिहान 11 बजे वडा नम्बर 2 को गैरीमा र असार 1 गते बिहान 11 बजे वडा नम्बर 10 को बेसी भाचकमा सञ्चालन गरिनेछ। नगरपालिकाले सबै किसानलाई आफ्नो पाएक पर्ने स्थानमा उपस्थित भई उपलब्ध सेवाको लाभ लिन आग्रह गरेको छ। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्यूमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 धेरै न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्यूमर केन्द्रको संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामीहरू मध्ये सबैभन्दा धेरै 30-50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। स्टेज 1 र 2मा शल्यक्रिया मार्फत उपचार सम्भव हुने भए पनि स्टेज 3 र 4मा शल्यक्रिया सँगै विभिन्न थेरापी आवश्यक पर्छ। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्त हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्यूमरका लक्षण प्रमुख लक्षणहरू हुन्। वीर अस्पतालले 2 वर्षदेखि प्रदान गर्दै आएको निशुल्क ब्रेन ट्यूमर शल्यक्रिया सेवा आउँदो जून महिनासम्म उपलब्ध रहने डाक्टर झाले जानकारी दिनुभयो। ब्रेन ट्यूमर दिवसको अवसरमा यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना, अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भनी रहेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
15: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: आगामी आर्थिक वर्षमा लमजुङका स्थानीय तहलाई 3,16,78,00,000 संघीय अनुदान, तुलनात्मक रूपमा करिब 98,00,000 कम। जिल्लाका 3 स्थानीय तहमा विशेष अनुदान शून्य। जिल्लाका सबै स्थानीय तहलाई समपूरक बजेट आउने। मर्सङ्गीको घिर्मो फाँडमा बर्खे धान रोपाई शुरू र युनिभर्सल एकाडेमीमा निशुल्क दन्त स्वास्थ्य शिविर। 250 जना विद्यार्थीको दाँत परीक्षण। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै?
2: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई बिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
5: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।
6: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लम्जुङ। सम्पर्क फोन 0665520209।
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9840059261।
8: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
1: विगत 12 वर्षदेखि लम्जुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बैशिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400050663।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania
1: Extreme Energy Drink.
2: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
3: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
2: थप जानकारीको लागि सम्पर्क
3: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655 95 911, 98452 11 511, 98457 0869 69।
2: पुनश्च यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
4: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
7: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसिसारको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ, अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने, अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउं। लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसिसर लमजुङ।
8: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
9: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
8: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
9: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
9: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: सुवर्ण अवसर सुवर्ण अवसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461093152 र 98461823317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिन सम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेना फिल्म हल चोक, लमजुङ।
2: सन्तोष जी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद सञ्जय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
2: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
6: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका 7, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
7: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
8: अनि तयो कागज के मे थि वा?
9: अँ झिल्काई, के पर्सनल नम्बर ब्लक लैबी?
10: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लैर खलखाई।
8: अनि बैंगरी?
10: बैंगरी
8: अँ
10: सर चाहिँ तली लगपर्दी
8: चमलल पति न आफै न मोबाइल नम्बर फेरिदिए बेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
10: सतर्क तना ठगी तब्द क्या जोगी न
11: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
12: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: यो मोबाइलले पनि तनावै दियो भने
13: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
13: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
14: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 98477279229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको।

नमस्कार, कृषि विकास कार्यालय लम्सुङको सहकार्यमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा दोस्रो भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org, हाम्रो पात्रो र रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7 बजे कृषि सम्बन्धी किसानहरूले जान्नै पर्ने विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनका क्रममा तपाईंले परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारको खेती प्रणालीबारे जानकारी दिनु

राख्नेछौ। शुरूमा सुनौ कफीको परिचय। कफी पेय पदार्थहरू मध्येको एक सम्मानित नरम पेय पदार्थ हो। कफीमा उत्तेजना र स्फूर्ति ल्याउने क्याफिन तत्व पाइन्छ, जसले मानसिक र शारीरिक थकान मेट्छ, अल्छीपन एवं निन्द्र कम गराउँदछ र काम गर्न जागरिलो बनाउँदछ। यसमा गुलियो पदार्थ, कार्बोहाइड्रेट, प्रोटीन, नाइट्रोजिनस कम्पाउण्ड, अम्ला, क्लोरोजेनिक एसिड, बास्ना, भोलाटाइल कम्पाउण्ड र अन्य रसायन र एन्टीअक्सिडेन्ट पाइन्छ। नेपालमा कफीको विकासक्रमको अवस्था। नेपालमा विक्रम सम्मत 1995 सालतिर गुल्मी आपचौर निवासी श्री हिरागिरीले बर्माबाट कफी बिउ ल्याई आपचौरमा रोपेर कफी खेती शुरू गरेको कफी आज 40 भन्दा बढ़ी जिल्लामा कफी पुगिसकेको र पश्चिमाञ्चल र मध्यमाञ्चल क्षेत्रका मध्यवर्ती पहाड़ी 23 जिल्लामा यसले व्यावसायिक रूप लिइसकेको छ। कफीको विकास एवं विस्तारमा कृषि विभाग अन्तर्गतका कार्यालयहरू, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कफी व्यवसाय महासंघ एवं जिल्ला कफी व्यवसाय संघहरू, नेपाल कफी सहकारी महासंघ एवं जिल्ला सहकारी संघहरू, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरू र कफी कृषकहरूको महत्वपूर्ण योगदान रहेको छ। अहिले विस्तारै कफी खेतीले नेपालको मध्य पहाड़ी भागमा व्यापकता लिँदै गएको छ। नेपाल सरकारले कफीलाई विशेष महत्व दिई विक्रम सम्मत 2062 सालदेखि प्रत्येक वर्ष मंगसिर 1 गते राष्ट्रिय कफी दिवस मनाउने गरिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार हाल नेपालमा 32,000 भन्दा बढ़ी साना किसानहरूले 1729 हेक्टर जमीनमा कफी खेती गरेका छन् र तीमध्ये उत्पादनशील बोर्डबाट वार्षिक 434 मेट्रिक टन ग्रीन बीन उत्पादन भएको छ। नेपालमा समुद्रको सतहदेखि 800 मिटर माथि अराबिका कफी राम्रो हुन्छ भने 800 मिटर भन्दा तल रोबास्ट कफी राम्रो हुन सक्छ। कफी उत्पादन र उत्पादकत्व। कफी उत्पादन गर्ने मुलुकहरूमा प्रतिकूल मौसम, सुक्खापन र अन्य विविध कारणले कफी ग्रीन बीन उत्पादन र प्रति हेक्टर जमीनमा कफीको उत्पादकत्व प्रति वर्ष घटबड भइ नै रहन्छ। विश्वको उत्पादकत्व प्रति हेक्टर जमीनमा सरदर 700 केजी ग्रीन बीन मानिएको छ। कफी खेतीलाई मुख्य व्यवसाय बनाएका मुलुकहरू ब्राजिल, भियतनाम र कम्बोडियामा कफीको उत्पादकत्व 1000 केजीदेखि 1400 केजी प्रति हेक्टरसम्म छ। भारतमा कफीको उत्पादकत्व 550 केजी प्रति हेक्टर छ। नेपालमा कफी ग्रीन बीन प्रति हेक्टर उत्पादकत्व 200 केजीदेखि 300 केजीसम्म सीमित छ। नेपालमा कफी बालीको उत्पादकत्व कम हुनाको कारण अधिकांश कफी बगैंचा वैज्ञानिक तरिकाले नलगाई फाटफुट किसानले लगाएको छ। लगाएको वर्षमा नै धेरै बिरूवा मर्ने गरेको पाइएको छ। हाल उत्पादनशील बोट कति छन् खास यकिन अकाडा छैन। कफी बालीमा संलग्न कृषकहरूको कफी उत्पादन प्रविधि सम्बन्धी प्राविधिक ज्ञान सिप कम हुनु, तालिम एवं अध्ययन भ्रमणबाट प्राप्त ज्ञान सिप कृषकले व्यवहारमा नउतार्नु, कफीलाई मुख्य व्यावसायिक बालीको रूपमा नलिनु, कफी बिरूवाको शुरूकै अवस्थामा प्रारूप बनोट तालिम काटछाट र वार्षिक उत्पादन काटछाट नगर्नु, कफी बालीलाई उपयुक्त छहारीको व्यवस्था नगर्नु, कफी बालीलाई आवश्यक पर्ने प्रांगरिक ठोस मल र झोल मल ठिक समयमा ठिक मात्रामा ठिक किसिमले नदिनु वा कुनै किसिमको मल नदिनु, कफीको संवेदनशील अवस्थामा सिंचाई नदिनु वा सिंचाईको व्यवस्था नै नगर्नु, आकाशीय पानी जम्मा गर्ने र बिरूवालाई दिने व्यवस्था नगर्नु, रोग किराको समयमा नै पहिचान गरी उपयुक्त उपचार गरी नियन्त्रण गर्न नसक्नु वा रोकथाम गर्ने कोशिश नै नगर्नु, बगैंचामा झारपात उखेलेर वा छासेर झारपात नियन्त्रण गर्न नसक्नु, बोट बिरूवा वरिपरि मलसिङ नगर्नु, समय समयमा हलुका गोडमेल गरेर माटो खुकुलो नबनाउनु, माटोमा चिस्यान राख्ने कोत्रे खाडल नबनाउनु, प्रांगरिक झोल मल झोल विषादी तयार गरी कफी बालीमा प्रयोग गर्न कृषकले झन्झट मान्नु र नगर्नु, तयारी प्रांगरिक मल एवं विषादी स्थलगत रूपमा उपलब्ध नहुनु, गाउँघरमा परम्परागत गाईवस्तु पाल्ने र गोबर मल बनाउने चलनमा रास आउनु, खेतीमा लाग्नुपर्ने युवा शक्ति विदेशमा पलायन हुनु वा शहरी क्षेत्रमा केन्द्रित हुनु र घरका वृद्ध वृद्धले बल र सिपको काम गर्न नसक्नु, खाद्य तत्वको समुचित व्यवस्थापन हुने गरी प्रांगरिक मलको व्यावसायिक स्तरमा उत्पादन र प्रयोग गर्न नसक्नु। जलवायु र माटो। जलवायु एवं सूक्ष्म जलवायु अनुसार त्यस स्थानको लागि बाली छनौट गरी लगाउनु पर्दछ। कफीलाई सरदर वार्षिक तापक्रम 15-24 डिग्री सेल्सियस, वर्षा 1500-2000 मिलिलिटर र औसत अपेक्षित आर्द्रता 70-80

प्रतिशत भएको, हिउँ तुसारो नपर्ने तथा सूर्यको प्रकाश सरदर दिनमा दुई घण्टा भएको जलवायु उपयुक्त हुन्छ। कफी खेतीको लागि मलिलो खुकुलो माटो राम्रो हुन्छ। कालो फुस्रो, गाढा खैरो, रातो वा अन्य रंगको माटोमा पनि राम्रो उब्जनी लिन सकिन्छ। करिब एक मिटर गहिराईसम्म पहिरो, ठूलो ढुंगा र चिम्टाइलो सारो माटो हुनु हुँदैन। लामो समयसम्म चिस्यान राख्न सक्ने प्रशस्त प्रांगारिक पदार्थ भएको मलिलो दुमट माटोमा कफी निकै राम्रो हुन्छ। प्रत्येक दुई तीन वर्षमा एकपटक माटोको परीक्षण गराउने र अम्लीय भएमा चूनको प्रयोग गर्ने एवं प्रांगारिक मल दिने गर्दा माटोको भौतिक एवं रासायनिक बनोटमा सुधार हुन्छ। माटोमा हलुका अम्लीयपन 6.0 देखि 6.5 हुनु कफीको लागि निकै राम्रो हुन्छ। माटोको पीएच 6.0 भन्दा कम भए सिफारिश गर्ने अनुसार कृषि चून प्रयोग गर्नुपर्छ। कृषि चून 70% र जिप्सम 30% मिलाएर माटोमा प्रयोग गरी क्याल्सियम जमीनको धेरै तलसम्म पुगेर जरालाई उपलब्ध हुन्छ। माटोको पीएच आवश्यक मात्रामा भन्दा घटीबढ़ी भए बिरूवाले अन्य रासायनिक तत्व माटोबाट लिन सक्दैन। कफीको जातको विकास नेपालमा लगाएका जात र स्रोत। कफी नेपालको परम्परागत बाली होइन। अराबिका कफीका विभिन्न जातहरू बर्मा, भारत, ब्राजिल, पपुबान्यू गिनी, एल साल्भाडोर आदि मुलुकबाट नेपालमा भित्रिएका छन्। तिनीहरू यहाँका हावापानीमा कोही कुनै उचाइको स्थानमा राम्रो भएका छन् त कोही अर्को उचाइमा फस्टाएका छन्। तर जातको वैज्ञानिक अध्ययन र लेखाजोखा हुन सकेको छैन। कफी विकास केन्द्र आपसर गुल्मी र कफी अनुसन्धान कार्यक्रम बाले टक्सार गुल्मीमा कफीका विभिन्न जातहरू लगाई सामान्य अध्ययन गर्ने कामहरू भइरहेको छ। विभिन्न जात विभिन्न उचाइमा मिश्रित अवस्थामा लगाएका छन्। गुल्मीमा वर्माबाट ल्याइएको अराबिका जात नै कृषकहरूले बढ़ी मन पराएको पाइन्छ। बोरबोन, पाकास, पाकामारा, टेकेसिक, कातुरा, सेलेक्सन 10, कावेरी, कातु आई, काटी मोर र काटिसिक अराबिका कफी जातका नामहरू हुन्। कफी बगैंचा स्थापना गर्दा विभिन्न कुराहरूमा ख्याल राख्नुपर्दछ। जग्गा छनौट अन्तर्गत कफीको लागि जलवायु र माटो, यातायात सुविधा, वनस्पति, पानी निकास, सिंचाई सुविधा, उत्पादन सामग्री उपलब्धता, बजार र श्रमिक उपलब्धतामा विचार पुर्याउनु पर्दछ। जग्गाको तयारी कफी बगैंचा लगाउन जग्गा छनौट गरिसकेपछि नयाँ जग्गा भए छहारीको लागि उपयुक्त हुने रूखहरू बाँकी राखी अरू अनावश्यक रूख, झाड़ी एवं जंगल सफा गर्ने। जग्गा नमिलेको खाल्टाखुल्टी एवं ढिस्को भए खनजोत गरी समयाउने। बगैंचाको सुरक्षार्थ सम्भव भए पर्खाल वा तार बारको बार बन्देज गर्ने। यसो गर्न नसकिने भए लालुपाते, सिउडी, सजीवन, खिर्रो वा अन्य काँडेदार बिरूवा बार्ने। बारको आडमा हुरी बतास आउने दिशातर्फ वायुरोधक रूख लगाउने। बगैंचाको रेखाङ्कन कफी खेती व्यावसायिक रूपमा गर्दा रेखाङ्कन गरी लगाउनु आवश्यक हुन्छ। रेखाङ्कन गरी लगाएको बगैंचा आकर्षक देखिनुको साथै काम गर्न सजिलो र कम खर्चिलो हुन्छ। रेखाङ्कन कार्य बिरूवा लगाउनु भन्दा करिब दुई महिना पहिले गर्नुपर्छ। रेखाङ्कन वर्गकार, आयतकार वा षड्कोणकार वा गराकान्ला तरिकाले गर्न सकिन्छ। कफी बिरूवा लगाउने दूरी बोट बिरूवाहरू लगाउँदा साना भए पनि पछि बढ़ेर ठूला र एक आपसमा जोडिने आकार लिने हुँदा भविष्यलाई ख्याल गरी बिरूवा बीचको दूरी मिलाएर राख्नु पर्दछ। कफीका बोटहरू फुल्न र फल्नको लागि सूर्यको प्रकाश कम्तीमा दिनको दुई घण्टा बोटको अंग प्रत्यंगमा पर्नु पर्दछ र बोटहरूका बीचमा हावा खेल्न सक्ने व्यवस्था हुनुपर्छ। नजिक लगाइएका बोटका जराहरू पनि एक आपसमा छाँदिए मलजलको लागि प्रतिस्पर्धा गर्दछन्। बोटको दूरी कफीको जात अनुसार फरक पर्छ र त्यस्तै छहारी रूखको पनि यसको किसिम अनुसार दूरी फरक पर्छ। माटोको मलिलोपन, सिंचाईको सुविधा, बोटलाई दिने तालिम एवं काँडछाट र बगैंचाको अरू व्यवस्थापन अनुसार पनि बोटको दूरी फरक पर्दछ। हिजो आज घन कफी बगैंचा लगाउने, व्यवस्थापन गर्ने र प्रति इकाई जमीनमा बढ़ी फलाउने प्रविधि कतिपय मुलुकमा आएको छ। छहारीको आवश्यकता नपर्ने र सेतो गवारो किरण नलाग्ने क्षेत्रमा 1.5 x 2 मिटरको दूरीमा बिरूवा लगाइन्छ र बोटको तालिम एवं काँडछाँटमा विशेष ध्यान दिइन्छ। नेपालमा कफी बिरूवा बीजको र लाइन बीजको दूरी साधारणतया 2 x 2 मिटर राखिन्छ।
अस्थायी एवं स्थायी छहारी रूखहरू पनि लगाउनु पर्ने भएकोले एक रोपनीमा सरदर 100 बोट कफी बिरूवा रोपिन्छ। आज हामीले कार्यक्रम कृषिको कुरामा प्रांगरिक कफी खेतीको बारेमा तपाईलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषकको कुरा प्रत्येक साता मंगलबार बिहान 7 बजे सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईको सुझाव सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौं। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलु तामाङलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङदी सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 98465256233 र 98016177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: California. Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
5: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट पाएँ नि त्यही सिलाएँ नि
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
5: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेसलिस्ट बैशिखर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841692406 र 9816674372
6: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
5: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
7: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
8: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
9: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
10: टु फाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344

0: ठिलाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
5: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
6: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
4: बेसीसहर नगरपालिका, लमजुङ।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
8: ल दिदी, बेसीसहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसीसहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850386780।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउन्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउन्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
9: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
10: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
10: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
10: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2, पोहरा बेसी, लमजुङ। सम्पर्क 98560 46244।

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Mania.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै लु बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर सात लमजुङ
3: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
6: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
7: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मसौरा चियापत्ती च्याउ सर्स्यू बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसी सहर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746

0: California. Extreme energy drink.
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला।
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसल 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: बैंकिंग खैमत बिले चौधरी एटीएम मोबाइल डे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यौ देप्रे छली जानकारी री विषया न्यौ कल परिमो चमै न्यौ ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यौ देप्रे विवरण री विषया बैंक दे नील परिमो न्यौ तने सतर्क तना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन के तनाव दियो ए खुशी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495094046 98130949532
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909996 98477269229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सत्तारूढ़ रासोपाको प्रदेश अधिवेशन आजदेखि 56 जिल्लामा अधिवेशन सम्पन्न, केही जिल्लामा विवाद। औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बक्यौता भुक्तानी गर्न निर्देशन, नतिदेमा कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी। साना तथा मझौला व्यवसायका लागि पनि डिजिटल कर्जाको सुविधा थप, 10 लाख रूपियाँसम्म कर्जा लिन सक्ने। ईरान इजरायल तनावबीच तेलको मूल्यमा सामान्य वृद्धि, लगानीकर्ता अझै अन्योलमा। र एसियाली खेलकुदका लागि तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनौट, 80 केजी मुनि प्रतिस्पर्धा गर्ने। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदैछ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप वड़ा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन शुरू हुन लागेको हो। अहिलेसम्म 56 जिल्लामा जिल्ला अधिवेशन सकिएको रासोपाले जनाएको छ। पार्टीका अनुसार बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको छ। अधिवेशनको क्रममा केही जिल्लामा नेतृत्वको विषयमा विवाद भएको छ। रासोपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ़ बनाउने अवसरका रूपमा लिएको जनाएको छ। रासोपाको पहिलो महाधिवेशन आउँदो असार 6 र 7 गते चितवनमा गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ। सरकारले औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाड़ा र महसुल नतिर्ने ठूला उद्योगीहरूलाई 7 दिनभित्र बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हिजो सूचना निकालेर जमीन, भवन, विद्युत र पानी लगायतका सेवा प्रयोग गरे बापत नियमित बुझाउनु पर्ने महसुल 7 दिनभित्र बुझाएर बक्यौता रकम राफ साफ गर्न भनेको छ। लिमिटेडले तोकिएको म्यादभित्र बक्यौता रकम नतिरेमा सम्झौताको शर्त एवं नियमानुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। लिमिटेडका अनुसार बालाजु औद्योगिक क्षेत्रभित्र संचालित 151, हेटौँडा औद्योगिक क्षेत्रभित्र संचालित 131 र पाटन औद्योगिक क्षेत्रभित्र संचालित 94 उद्योगहरूले बक्यौता रकम तिरेका छैनन्। यसैगरी पोखरा, बुटवल, वीरेन्द्रनगर, भक्तपुर र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र संचालित उद्योगहरूले पनि बक्यौता तिर्न बाँकी छ। उद्योगहरूले नियमित रूपमा जग्गा बहाल, भवन बहाल, विद्युत महसुल र पानी महसुल नबुझाउँदा औद्योगिक क्षेत्रभित्र नयाँ पूर्वाधार निर्माण गर्न, पुराना संरचना मर्म सम्हार गर्न र साना उद्योगलाई समय सेवा दिन गम्भीर आर्थिक संकट परेको सूचनामा उल्लेख छ। अब लघु, साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाट 10 लाख रूपियाँसम्म कर्जा लिन सक्ने भएका छन्। राष्ट्र बैंक भुक्तानी विभागले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा, डिजिटल लेन्डिङ सम्बन्धी मार्गदर्शन परिमार्जन गरेर लघु, साना तथा मझौला व्यवसायका लागि पनि डिजिटल कर्जाको सुविधा थप गरेको हो। लघु, साना तथा मझौला व्यवसायलाई पनि डिजिटल कर्जा सुविधा उपलब्ध गराउनका लागि विद्यमान कार्यविधि संशोधन गरिएको राष्ट्र बैंक भुक्तानी विभागले जनाएको छ। विभागका अनुसार अब लघु, साना तथा मझौला व्यवसायले दुई प्रकारको डिजिटल कर्जा पाउनेछन्। यस अनुसार अल्पकालीन प्रकृतिको चालू पूँजी कर्जा अधिकतम 5 लाख रूपियाँ र दीर्घकालीन प्रकृतिको चालू पूँजी कर्जा अधिकतम 10 लाख रूपियाँसम्म रहेको छ। अल्पकालीन प्रकृतिको कर्जाको भुक्तानी अवधि 1 वर्ष र दीर्घकालीन प्रकृतिको कर्जाका सम्बन्धित बैंकले आफ्नो नीति अनुसार तोक्न सक्नेछ। अहिले पनि तलबी खाता हुने ग्राहकले 3 वर्षका लागि 5 लाख रूपियाँसम्मको कर्जा डिजिटल माध्यमबाटै प्राप्त गर्दै आएका छन्। तलब खाता बाहेक अरू खाता हुने सर्वसाधारण ग्राहकले भने 3 वर्षका लागि 2 लाख रूपियाँसम्म कर्जा पाउने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध। चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज मधेश बाहेक मध्य र पश्चिम तराईमा गर्मी धेरै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। हिजोसम्म मधेशमा तातो दिन भए पनि आज भने मधेशमा सामान्य गर्मी मात्रै हुने महाशाखाले जनाएको छ। यसैगरी भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा मात्रै तातो दिन हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। पानी पर्न थालेपछि गर्मी क्रमशः केही घट्न थालेको हो। आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भेगका थोरै ठाउँहरूमा तथा लुम्बिनी प्रदेशको तराई भेग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। स्वीकृति पाएको भन्दा बढ़ी शैया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कार्यवाही प्रक्रिया शुरू गरेको छ। आफै शैया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढ़ी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयले त्यस्ता मेडिकल कलेजबाट करिब 1,78,44,000 रूपियाँ बेरुजु रकम रहेकाले त्यो रकम उठाउने तयारी थालेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका व्यतिथिहरू क्रमशः घटाउँदै जाने क्रममा 5 वर्ष अघिको बेरुजु असुल गर्ने गरी काम शुरू गरिएको बताउनुभयो। उहाँले बढ़ी भएको रकम असुली गर्ने कार्य शुरू भइसकेको जनाउँदै थप कलेजहरूका अन्य क्रियाकलापका बारेमा पनि सरकारले अनुगमन गरिरहेको जानकारी दिनुभयो। महालेखा परीक्षकको प्रतिवेदनले करिब 5 वर्ष अघि मेडिकल कलेजको यो प्रवृत्ति बारेमा जानकारी गराएर ती मेडिकल कलेजबाट असुल ओपर गर्नुपर्ने रकम उल्लेख गरेको थियो। त्यसै आधारमा स्वास्थ्य मन्त्रालयले थपिएका सैया संख्या बराबरको दस्तुर बापतको थप रकम बेरुजुका रूपमा संकलन गरी संचित कोषमा दाखिला गर्न लागेको जनाएको छ। अब विदेशको खबर। इरान र इजरायलले एकअर्कामाथिको आक्रमण अस्थायी रूपमा रोके पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य रूपमा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि इरान र इजरायलले प्रत्यक्ष सैन्य कार्यवाही रोक्ने घोषणा गरेका थिए, तर दुवै पक्षले आवश्यक परे फेरि जवाफी आक्रमण गर्न सकिने चेतावनी दिएका छन्, जसका कारण लगानीकर्ताहरू पूर्ण रूपमा आश्वस्त हुन सकेका छैनन्। विश्लेषकहरूले प्रत्यक्ष आक्रमण रोकिएकाले केही राहतको अवस्था सृजना भए पनि युद्ध विराम दीर्घकालीन हुनेमा बजार विश्वस्त हुन नसकेको बताएका छन्। अहिलेको मुख्य प्रश्न युद्ध विराम दीर्घकालीन शान्तिमा परिणत हुन्छ कि केवल अस्थायी विश्राम मात्र हो भन्ने रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। मध्यपूर्वको सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले आउँदा दिनमा पनि तेल बजारमा उतार चढ़ाव जारी रहने सम्भावना छ। अब खेल खबर। जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकूदका लागि तेक्वान्दो तर्फ नेपालका अभिषेक बराल छनौट भएका छन्। नेपाल तेक्वान्दो संघका अनुसार अभिषेक पुरूष 80 केजी मुनि तौल समूहबाट एसियाली खेलकूदका लागि छनौट भएका हुन्। गएको जेठ 7 10 गतेसम्म मंगोलियाको उलान बट्टारमा सम्पन्न 27 एसियाली तेक्वान्दो च्याम्पियनशीपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए। यो खेल सँगै विगतका प्रदर्शनमा प्राप्त स्कोरको आधारमा छनौट भएको नेपाल तेक्वान्दो संघ महासचिव हेमन्त डाङ्गीले बताउनुभयो। यस च्याम्पियनशीपमा अभिषेक सहित 3 पुरूष र 4 महिला गरी 7 नेपाली खेलाड़ीले सहभागिता जनाएका थिए। यसै गरी अन्य खेलाड़ीलाई पनि वाइल्ड कार्ड मार्फत एसियाली खेलकूदमा सहभागिता गराउने प्रक्रिया जारी रहेको नेपाल तेक्वान्दो संघले जनाएको छ। एसियाली खेलकूदमा अभिषेकले प्रतिस्पर्धा गर्ने तौल समूहमा विभिन्न 16 देशका खेलाड़ीहरूले प्रतिस्पर्धा गर्नेछन्। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सत्तारूढ़ रासोपाको प्रदेश अधिवेशन आजदेखि 56 जिल्लामा अधिवेशन सम्पन्न, केही जिल्लामा विवाद। औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 बक्यौता भुक्तानी गर्न निर्देशन, नतिरेमा कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी। साना तथा मझौला व्यवसायीका लागि पनि डिजिटल कर्जाको सुविधा थप, 10 लाख रूपियाँसम्म कर्जा लिन सक्ने। इरान इजरायल तनाव बीच तेलको मूल्यमा सामान्य वृद्धि, लगानीकर्ता अझै अन्यलमा। र एसियाली खेलकूदका लागि तेक्वान्दो तर्फ नेपालका अभिषेक बराल छनौट, 80 केजी मुनि प्रतिस्पर्धा गर्ने।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
2: यो मोबाइलले पनि तनावै दियो भन्या?
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 0664520209।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665 5370 वा 590 370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।
7: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसी सहर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
15: बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
16: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
15: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह दिनुहुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
16: बेसीसहर नगरपालिका लमजुङ।

0: है भोलि घटना कसरी जाने हो
1: अब को जान्छ त्यति टाढा तल खाजा नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने म पनि जाने हो तेरो पो
0: है नत्र त

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि ल अब दुलाले दुलाले सिन्दुर हाल्ने
1: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: हेलो कान्छी घर बनाउने काम सुरु भयो
1: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
1: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ

0: California. Extreme energy drink.
1: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साईली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
2: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
3: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्टका आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
2: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
3: सम्पर्क मोबाइल 9846019018, 9846019018।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्। हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
7: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा हदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड, जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
8: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।

0: कति राम्रो गीत बजेको मनै हर्र भयो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9567-13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमचुङ, सम्पर्क फोन 0664-40-21-23, 40-21-24, मोबाइल 9841-45-14-48।
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लमजुङ, प्रोप्राइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856-28-186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
1: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665-90-234,
1: रोजगार सेवा केन्द्र बेसी सहर 9847-14-549।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 10 बजेको छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा बिहान 10 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: रासोपको प्रदेश अधिवेशन आजदेखि, स्वीकृत भन्दा बढ़ी सय सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असूल गरिने। आज पनि मध्य र पश्चिम तराईमा गर्मी धेरै हुने, केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना। र विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई त्रिभुवन विमानस्थलबाट फर्काइयो।
3: ओहो दाई, टीभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला।
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
0: अब समाचार विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदैछ। पार्टीको पहिलो राष्ट्रिय अधिवेशनको तयारी स्वरूप वडा, पालिका, जिल्ला, प्रदेश हुँदै अधिवेशन जिल्ला हुँदै प्रदेश अधिवेशन शुरू हुन लागेको हो। अहिलेसम्म 56 जिल्लामा जिल्ला अधिवेशन सकिएको रासोपले जनाएको छ। पार्टीका अनुसार बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको छ। अधिवेशनको क्रममा केही जिल्लामा नेतृत्वको विषयमा विवाद भएको छ। रासोपले पहिलो महाअधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनैतिक शक्तिको रूपमा आफूलाई थप सुदृढ़ बनाउने अवसरको रूपमा लिएको जनाएको छ। रासोपको पहिलो महाअधिवेशन आउँदो असार 6 र 7 गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ। स्वीकृति पाएको भन्दा बढ़ी सय थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कार्यवाही प्रक्रिया शुरू गरेको छ। आफै सय थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढ़ी भएको रकम असूली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको हो। मन्त्रालयले त्यस्ता मेडिकलबाट करिब 1,78,44,000 रूपियाँ बेरुजो रकम रहेकोले त्यो रकम उठाउने तयारी थालेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मिसा महतले स्वास्थ्य क्षेत्रका व्यतिथिहरू क्रमशः हटाउँदै जाने क्रममा वर्ष 5 वर्ष अघिको बेरुजु असूल गर्ने गरी काम शुरू गरिएको बताउनुभयो। वहाँले बढ़ी भएको रकम असूल गर्ने कार्य शुरू भइसकेको जनाउँदै थप कलेजहरूमा अन्य क्रियाकलापका बारेमा पनि सरकारले अनुगमन गरिरहेको जानकारी दिनुभयो। आज मधेस बाहेक मध्य र पश्चिम तराईमा गर्मी धेरै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। हिजोसम्म मधेसमा पनि तातो दिन भए पनि आज भने मधेसमा सामान्य गर्मी मात्रै हुने महाशाखाले जनाएको छ। यस्तै भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा मात्रै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। पानी पर्न थालेपछि गर्मी क्रमशः केही दिन घट्न थालेको हो। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भेगका थोरै ठाउँहरूमा तथा लुम्बिनी प्रदेशको तराई भेग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भेगका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा क्रमको सम्भावना र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका छन्। उनीहरू आज बिहान मेक्सिको जाँदै थिए। उनीहरू कालो सूचीमा रहेको विमानस्थलबाट फर्काइएको अध्यागमन स्रोतले बताउनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले अनलाइन खबरसँग बताउनु भएको छ, उहाँहरू ब्ल्याकलिस्टमा रहेको हामीले आज बिहान विमानस्थलबाट फर्काइदिएको हौ। आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो। संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट अनुसार लम्जुङका स्थानीय तहका लागि 3 अर्ब भन्दा बढ़ी रकम अनुदान प्राप्त हुने भएको छ। नेपाल सरकार अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आर्थिक वर्ष 2083-84 लागि लम्जुङलाई 3 अर्ब 16 करोड़ 78 लाख रूपियाँ विनियोजन गरेको हो। सरकारले लम्जुङ जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि 98 लाख रूपियाँ कम रकम विनियोजन गरेको छ। चालू वर्ष 2082-83 को लागि लम्जुङका 8 स्थानीय तहलाई 3 अर्ब 17 करोड़ 76 लाख विनियोजन भएको थियो। आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट अनुसार जिल्लाका 8 स्थानीय तहमध्ये सदरमुकाम समेत रहेको बेसी शहर नगरपालिकाले सबैभन्दा धेरै 50 करोड़ 85 लाख रूपियाँ बजेट पाउने भएको छ। चालू आर्थिक वर्षमा बेसी शहरले 52 करोड़ 14 लाख रूपियाँ बजेट पाएको थियो। जिल्लाको मध्य नेपाल नगरपालिकाले 46 करोड़ 58 लाख रूपियाँ पाउने भएको छ। चालू आर्थिक वर्षमा मध्य नेपाल नगरपालिकाले 48 करोड़ 63 लाख बजेट पाएको थियो। त्यस्तै जिल्लाको सुन्दरबजार नगरपालिकाले 44 करोड़ 43 लाख पाउने भएको छ। सुन्दरबजारले चालू आर्थिक वर्षमा 44 करोड़ 54 लाख प्राप्त गरेको थियो। त्यसै गरी जिल्लाको रायनस नगरपालिकाले भने 40 करोड़ रूपियाँ मात्र पाउने भएको छ। चालू आर्थिक वर्षमा रायनसले 44 करोड़ 53 लाख रूपियाँ पाएको थियो। जिल्लाको गाउँपालिका मध्ये पनि सबैभन्दा धेरै मर्सेङ्गी गाउँपालिकाले 41 करोड़ 80 लाख पाउने भएको छ। मर्सेङ्गी गाउँपालिकाले चालू आर्थिक वर्षमा 39 करोड़ 15 लाख रूपियाँ पाएको थियो। दोर्दी गाउँपालिकाले भने आगामी आर्थिक वर्षमा 40 करोड़ 88 लाख रूपियाँ पाउने भएको छ। दोर्दीले चालू आर्थिक वर्षका लागि 37 करोड़ 79 लाख रूपियाँ बजेट पाएको थियो। जिल्लाको दूधपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि 26 करोड़ 70 लाख रूपियाँ पाउने भएको हो। चालू आर्थिक वर्षमा दूधपोखरी गाउँपालिकाले 25 करोड़ 13 लाख रूपियाँ पाएको थियो। आगामी आर्थिक वर्षका लागि जिल्लामा सबैभन्दा थोरै बजेट कोला सुथारको रहेको छ। सो गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि 25 करोड़ 54 लाख रूपियाँ बजेट पाउने भएको छ। चालू आर्थिक वर्षमा कोला सुथार गाउँपालिकाले 26 करोड़ 13 लाख रूपियाँ विनियोजन भएको थियो। चारवटा नगरपालिका र 4 गाउँपालिका रहेको लम्जुङमा नगरपालिकाहरूका लागि मात्रै 1 अर्ब 81 करोड़ 86 लाख रूपियाँ विनियोजन भएको छ भने गाउँपालिकाको लागि मात्रै 1 अर्ब 34 करोड़ 92 लाख रूपियाँ विनियोजन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा जिल्लाको बजेट वृद्धि भए पनि आगामी आर्थिक वर्षका लागि भने अधिकांश पालिकामा बजेट घटेर आउने भएको छ। आगामी आर्थिक वर्षमा लम्जुङका 3 वटा स्थानीय तहले संघीय सरकारबाट विशेष अनुदान नपाउने भएका छन्। जिल्लाको मध्य नेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका र कोलसुथर गाउँपालिकाले विशेष अनुदान नपाउने भएका हुन्। जिल्लाको कोलसुथर गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि विशेष अनुदान नपाएकोमा आगामी आर्थिक वर्षमा विशेष अनुदान नपाउनेमा 3 वटा स्थानीय तह रहेका छन्। सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार बेसेसहर नगरपालिका, दोर्दी गाउँपालिका र मर्सेङ्गी गाउँपालिका पालिकाले पनि विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको बजेट शून्य रहेको छ। सो बाहेक रायनस नगरपालिका र सुन्दरबजार नगरपालिकामा भने विशेष अनुदान अन्तर्गत पूँजीगत प्रकृतिको बजेट विनियोजन शून्य रहेको छ। बेसेसहर नगरपालिकाले विशेष अनुदान अन्तर्गत पूँजीगत तर्फ 1 करोड़ 80 लाख रूपियाँ पाउने भएको छ भने दोर्दी गाउँपालिकाले सोही शीर्षकमा 1 करोड़ 55 लाख र मर्सेङ्गी गाउँपालिकाले 1 करोड़ 93 लाख रूपियाँ पाउने भएका छन्। त्यसै गरी रायनस नगरपालिकाले विशेष विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको 1 करोड़ र सुन्दर बजार नगरपालिकाले सोही शीर्षकमा 1,05,00,000 रूपियाँ पाउने भएको छ। समपूरक बजेट शून्य रहेकोमा आगामी आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहहरूले पूँजीगत प्रकृतिको समपूरक बजेट पाउने भएका छन्। पूँजीगत प्रकृतिको समपूरक बजेट अन्तर्गत नगरपालिकातर्फ 5,13,00,000 र गाउँपालिकातर्फ 6,93,00,000 गरी 12,06,00,000 रूपियाँ विनियोजन भएको छ। बजेट विवरण अनुसार समपूरकतर्फ सबैभन्दा धेरै जिल्लाको बेसीसह नगरपालिकाले 2,58,00,000 पाउने भएको छ। सो बाहेक मर्सेङ्गदी गाउँपालिकाले 2,88,00,000 रूपियाँ दोर्दिए दूधपोखरी गाउँपालिकाले 2,33,00,000 दोर्दी गाउँपालिकाले 1,50,00,000 रायनस नगरपालिकाले 1,22,00,000 मध्य नेपाल नगरपालिकाले 1,13,00,000 कोलासुथार गाउँपालिकाले 22,00,000 र सुन्दर बजार नगरपालिकाले 20,00,000 मात्र पाउने भएको छ। उत्तरी लमजुङको मर्सेङ्गदी गाउँपालिकामा यस वर्षको धान रोपाई शुरू भएको छ। मर्सेङ्गदी 5 घेरमुका स्थानीय किसानहरूले धान रोप्न थालेसँगै यस क्षेत्रको कृषि गतिविधि पनि बढ़न थालेको छ। नेपालमा यस वर्षको मनसून औपचारिक रूपमा भित्रिनु अघि नै घेरमु गाउँका किसानहरू खेतबारीमा व्यस्त बनेका छन्। पर्याप्त सिंचाई सुविधा भएका कारण रोपाई शुरू गरिएको स्थानीय किसान बीर्ख गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार खेती योग्य जमीनमा आवश्यक जीस्यान कायम रहेकोले किसानहरूले समयमै रोपाई थालेको हुन्। स्थानीय गुरूङका अनुसार मनसून नआउँदै खेतमा पर्याप्त पानी भएकोले रोपाई शुरू गरेको बताउनुभयो। धान उत्पादनलाई गाउँको मुख्य आमदानीको स्रोतको रूपमा लिइने यस क्षेत्रमा अधिकांश परिवार कृषि पेशामा आबद्ध छन्। समयमै रोपाई गर्न सके उत्पादन वृद्धि हुने अपेक्षा सहित किसानहरू खेतमा जुटेका छन्। कृषि विकास कार्यालय लमजुङका अनुसार समयमै रोपाई हुँदा धानबारीको वृद्धि राम्रो हुने तथा उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने गर्दछ। मनसून पूर्ण रूपमा सक्रिय भएसँगै जिल्लाका अन्य क्षेत्रमा पनि धान रोपाईले तीव्रता पाउने अपेक्षा

0: गरिएको छ। जिल्लामा पछिल्लो वर्षहरूमा 9,299 हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउने कृषि कार्यालयको दावी छ। कृषि विकास कार्यालय लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार जिल्लाका 45,000 बढ़ी हेक्टर क्षेत्रफलमा विभिन्न खेती हुँदै आएको छ। खेतीयोग्य जमीन मध्ये पछिल्लो समय खेत बाँझो हुने क्रम बढ़दो रहेको छ। कार्यालयका अनुसार पछिल्ला वर्षहरूमा श्रम शक्ति र रोपाईको लागि गोरूको अभाव हुँदै आएको छ। गोरूको अभाव भएसँगै अधिकांश कृषकहरूले पछिल्लो वर्षहरूमा हातीय ट्र्याक्टरको प्रयोगबाट पनि खेत रोप्दै आएका छन्। यद्यपि युवा जनशक्ति विदेश पलायन र गोरू पाल्ने क्रम पनि घट्दा रोपाई पनि घट्ने कार्यालयको अनुमान छ। लमजुङको बेसीसह नगरपालिका 7 स्थित युनिभर्सल एकाडेमीको आयोजनामा तथा बेसीसहर 8 स्थित दीपिका युनिभर्सल डेन्टलको प्राविधिक सहयोगमा निशुल्क दन्त स्वास्थ्य शिविर भएको छ। विद्यालयमा अध्ययनरत प्ले ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित शिविरबाट 250 जना विद्यार्थी लाभान्वित भएको विद्यालयका प्रिन्सिपल विमल अधिकारीले जानकारी दिनुभयो। शिविरमा दीपिका युनिभर्सल डेन्टलका डेन्टल हाइजिनिस्ट ईश्वरी गुरूङ र स्वीकृति गुरूङले विद्यार्थीहरूको दाँत तथा मुख स्वास्थ्य सम्बन्धी सामान्य परीक्षण गर्नुका साथै हल्लिएका दाँत निकाल्ने सेवा प्रदान गर्नुभएको थियो। जटिल प्रकृतिका दन्त समस्याहरू पहिचान भएका विद्यार्थीहरूलाई थप उपचारका लागि रिफर गरिएको जनाएको छ। विद्यालयले विद्यार्थीहरूमा दन्त स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जनाएको छ। साथै आगामी दिनमा कक्षा 1 देखि माथिका विद्यार्थीहरूलाई समेत यस्तै सेवा प्रदान गरिने विद्यालयले जनाएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
2: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
6: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
5: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
6: ए हो र?
5: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
6: बाप्रे, यति धेरै जोखिम?
5: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
7: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
9: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको

0: सहर्ष जानकारी गराउँदछौ।
1: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
1: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
0: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
1: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
0: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
1: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
0: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
1: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
0: मासिक एकाइ परीक्षाको व्यवस्था,
1: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
0: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: जीपीए 3.604 सम्म 100% छात्रवृत्ति,
0: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
1: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
0: थप जानकारीका लागि
1: जनविकास माध्यमिक विद्यालय बेसीसर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 98460 74553, 98565475, 98460 85791 र 98460 83862।
2: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। हिमाली जिल्ला मनाङमा चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि बजेट वृद्धि भएको छ। चालू आर्थिक वर्षमा 59,17,00,000 रूपियाँ विनियोजन भएकोमा सरकारले आगामी आर्थिक वर्षका लागि 65,44,00,000 रूपियाँ बजेट विनियोजन गरेको हो। संघीय सरकारको अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट विवरण अनुसार चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि 6,27,00,000 रूपियाँ बढ़ी बजेट विनियोजन भएको छ। जिल्लाका 4 स्थानीय तहमध्ये मनाङको नासोङ गाउँपालिकाले सबैभन्दा धेरै बजेट पाउने भएको छ भने नार्पोभूमि गाउँपालिकाले सबैभन्दा कम बजेट पाउने भएको छ। आगामी आर्थिक वर्षको लागि नासोङ गाउँपालिकाले 17,75,00,000 रूपियाँ पाउने भएको छ। सो गाउँपालिकाले चालू आर्थिक वर्षमा 15,94,00,000 रूपियाँ बजेट पाएको थियो। अघिल्लो आर्थिक वर्षमा सबैभन्दा धेरै बजेट पाएको निस्याङ गाउँपालिकाले भने आगामी आर्थिक वर्षमा 17,44,00,000 रूपियाँ बजेट पाउने भएको छ। सो गाउँपालिकाले चालू आर्थिक वर्षमा 15,41,00,000 रूपियाँ बजेट पाएको थियो। यस्तै जिल्लाको सदरमुकाम समेत रहेको चामे गाउँपालिकाको लागि आगामी आर्थिक वर्षमा 15,47,00,000 रूपियाँ विनियोजन भएको छ। चामे गाउँपालिकाले चालू आर्थिक वर्षका लागि 14,84,00,000 रूपियाँ बजेट विनियोजन भएको थियो। त्यसै गरी जिल्लाको अति विकटमा रहेको नार्पभूमि गाउँपालिकाको निम्ति जिल्लामै सबैभन्दा कम 14,78,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। नार्पभूमि गाउँपालिकामा चालू आर्थिक वर्षमा 12,98,00,000 रूपियाँ विनियोजन भएको थियो। समग्रमा आगामी आर्थिक वर्षका लागि मनाङका सबै स्थानीय तहहरूको संघीय अनुदान वृद्धि भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। बेसीसह नगरपालिकाले किसानहरूका लागि निशुल्क बाली उपचार शिविर सञ्चालन गर्ने भएको छ। कृषि विकास शाखाको आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत बालीमा देखिएका विभिन्न समस्या पहिचान, समाधान तथा व्यवस्थापनका लागि शिविर आयोजना गर्न लागि हो। नगरपालिकाका अनुसार शिविरमा बालीमा लाग्ने रोग तथा किराको पहिचान, प्राविधिक परामर्श, आवश्यक सामग्री वितरण तथा उपचार सम्बन्धी सेवा प्रदान गरिनेछ। किसानहरूले आफ्ना बालीका समस्याग्रस्त भाग जस्तै डाँड, फल, पात, जरा वा सम्पूर्ण बिरूवा लिएर शिविरमा उपस्थित हुन सक्नेछन्। शिविर जेठ 29 गते बिहान 11 बजे बेसीसहर एकको नयाँ गाउँमा, जेठ 30 गते बिहान 11 बजे वडा नम्बर 11 को बरबोटमा, जेठ 31 गते बिहान 11 बजे वडा नम्बर 2 को गैरी गाउँमा र असार 1 गते बिहान 11 बजे वडा नम्बर 10 को बेसी भाचोकमा सञ्चालन गरिनेछ। नगरपालिकाले सबै किसानलाई आफ्नो पाएक पनि स्थानमा उपस्थित भई उपलब्ध सेवाको लाभ लिन आग्रह गरेको छ। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्यूमर दिवसका अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा धेरै न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्यूमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा धेरै 30-50 वर्ष उमेर समूहका छन्। वहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। स्टेज एक र दुईमा शल्यक्रिया मार्फत उपचार सम्भव हुने भए पनि स्टेज तीन र चारमा शल्यक्रियासँगै विभिन्न थेरापी आवश्यक पर्छ। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्त हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्यूमरका प्रमुख लक्षण हुन्। वीर अस्पतालले दुई वर्षदेखि प्रदान गर्दै आएको निशुल्क ब्रेन ट्यूमर शल्यक्रिय सेवा आउँदो जून महिनासम्म उपलब्ध हुने डाक्टर झारे जानकारी दिनुभयो। विश्व ब्रेन ट्यूमर दिवसको यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
3: मुख्य समाचारका प्रायोजक
4: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: राष्ट्रपतिको प्रदेश अधिवेशन आजदेखि। स्वीकृत भन्दा बढ़ी सय सञ्चालन गर्ने, मेडिकलबाट बेरुजु रकम असुली गरिने। आज पनि मध्य र पश्चिम तराईमा धेरै गर्मी हुने, केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना। र विश्वकप हेर्न जाँदै गरेका एन्फाका अध्यक्ष र महासचिवलाई त्रिभुवन विमानस्थलबाट फर्काइयो। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज
1: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको
2: किन सबैले त फालेका छन् यो फोहोरको के काम
1: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ रोग फैलन्छ र वातावरण बिग्रन्छ
2: अब यो फोहोर के गर्ने त
1: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने पुनः प्रयोग र रिसाइकल गर्ने कुहिने फोहोर हाम्रै करेसाबारीमा काम लाग्छ नि
2: ए हो त है सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ अबदेखि म सचेत भए
3: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ सफा गाउँ स्वस्थ जीवन
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ
5: सन्तोष जी तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
6: धन्यवाद संजय जी हेर्नुहोस् न घर ठडाउने काम मात्रै भएको छ अझै यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
5: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि
7: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टील रेलिङ स्टील भर्याङ ट्रस फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
8: नोट हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ
1: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ
9: नारायण ढकाल थप जानकारीको लागि सम्पर्क 9843538518
10: आया मरे न्यामा आया नि
11: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
10: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
11: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
10: जाने त भने हो बाबु खोइ कहाँ जाने होला है
11: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
7: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
12: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
12: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
7: सम्पर्क फोन 9849068924 9850086780
10: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन के तनाव दियो ए खुसी
10: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
1: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099352
13: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: California Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 6 42 257 र 98 4 00 67 787।

0: सन्तोष जी
1: तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
2: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्री

0: द्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
1: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
2: नोट, हामी कहाँ आल्मुनियमको झ्याल, ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
3: बथलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
4: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम। जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
10: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
11: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
10: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
11: मलाई त एकदमै मन पर्यो।
10: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
12: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
13: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 066-520-435-520-475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको

0: चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 560 46 244

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06604021234, मोबाइल 9841454448।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
1: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611-39157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: कक्षा 11 भर्ना सम्बन्धी सूचना:
8: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
8: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
8: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
8: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
8: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
8: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
8: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
8: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
9: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छु।
10: थप जानकारीका लागि
9: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ सम्पर्क फोन 98460 74553 98560 45875 98460 85791 र 98460 83862।
11: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
12: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
11: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
12: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
11: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201 0665203 वा 590370 जानकारी गराउनुहोस्।
12: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
13: नेपाल ऋण खप्पै बिमा गाँच्छ। क्याल्बोलुम प्रविधि शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
14: तीन गुणा लाना टुला
13: हुलास मुसाम अर्कुतिल्द माइसे।

0: Extreme Energy Drink.
1: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
2: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
1: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
2: ए हो र?
1: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
2: बाप्रे, यति धेरै जोखिम?
1: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
3: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
8: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
9: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
10: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
9: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिप में 60% बड़ी पकड़ शक्ति जिसके बन सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईं अहिले रेडियो मर्सेन्डी सुन्दै हुनुहुन्छ।
3: Bonjour, I'm Ben Higgins.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एटनु हरि लो अब दुलाले सिन्दूर हाल्ने
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है
8: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीका लागि सम्पर्क 0665209073 मोबाइल 97463 06501
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसिसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
7: हेलो, मर्सङ्गदी एफएम 95 मेगाहर्ज

0: फर्मै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
1: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
0: सम्पर्क फोन 9849268924 9845686780।
2: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
3: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
2: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
3: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
2: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
3: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
2: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
3: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
2: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
3: मासिक एकाइ परीक्षाको व्यवस्था,
2: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
3: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
2: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
3: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
2: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
3: थप जानकारीका लागि
2: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 9460-74553, 9560-45875, 9460-85791 र 9460-83862।
4: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्योदेप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदेप्रे विवरण री विषया ब्याङ्की निल पर्दिमो न्यो तने सतर्क तना ठद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश।
5: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: हैन, के तनाव दियो ए खुशी,
6: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
8: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
9: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।

0: Liponia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 56 46 257 र 98 400 67 87।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अया मरेनी आमा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी शहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805067272
5: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एकसाथ
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
5: हुल्लास फुसका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
6: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
5: हुल्लासले बनाउँदैछ परिवार एकसा
7: गुड मर्निङ क्लास ल आज हामी डडेलोको विषयमा पढ्छौ भन त शान्ति के कारणले डडेलो लाग्छ
8: जथाभावी आगो लगाउने आगो राम्रोसँग ननिभाउने हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस
7: भेरी गुड डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी
9: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ जनावरहरूको वासस्थान मासिन्छ कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन् अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस
10: हो सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ आगोसँग खेलबाड नगरौं मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणको लागि सचेत बनौ
11: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजौं

0: तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400028।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सेङ्गे कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी मंगलबारे बसाईमा छौं मंगलबारे बसाईमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ र फोन गर्नको लागि 0665220020 मा तपाईँले डायल गर्नुपर्ने हुन्छ साथै गर्मी बढ़िरहेको छ यो बेला यहाँले चाहिँ एकदमै सतर्क रहनुपर्ने हुन्छ स्वास्थ्यको लागि एकदमै धेरै ख्याल गर्नुहोला र प्रशस्त मात्रामा पानी पिउन चाहिँ यहाँले नबिर्सिनुहोला साथै कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न पनि यहाँले नबिर्सिनुहोला हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं सात दिनको सातैवटा बार हुन्छ हाम्रो आइतबारको दिनमा एउटा शीर्षक राखेर छलफल गर्नुपर्ने हुन्छ सोमबारको बसाईमा तपाईँले जुनसुकै विधाको गीतहरू रोज्न पाउनुहुनेछ भने मंगलबारको बसाईमा यहाँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ र बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ र बिहिबारको बसाईमा लेख रचनाहरू प्रस्तुत गर्नुपर्ने हुन्छ भने शुक्रबारको बसाईमा हामीले गीतको ट्र्याक लिएर आउँछौ तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ साथै शुक्रबारको बसाईमा यहाँले शनिबारको बसाईमा खुल्ला गीत गाउन सक्नुहुनेछ त्यसको लागि तपाईँले फोन गर्न सक्नुहुनेछ 0665220020 मा र आजको पहिलो कलर हामीसँग जोडिसक्नु भएको छ हेलो नमस्ते नमस्ते गुड आफ्टरनून सन्चै हुनुहुन्छ कृष्णजी
1: हजुर सन्चै तपाईँ सन्चै हुनुहुन्छ
0: हजुर एकदमै सन्चै छु के गर्दै हुनुहुन्छ कृष्णजी आज
1: हजुर अब एकछिन अब सुत्ने त भयो के अरे अब मानव पचाउने दिन काटाउने अब कालपाती नि त्यही त हो नि
0: एकदमै एक्सर्साइजहरू पनि गर्नुहोला कसरत पनि गर्नुहोला है कृष्णजी फेरि दिउँसो यस्तो घाममा सुत्नु भयो भने त अलिकति बिरामी पनि पर्छ त्यही भएर चाहिँ दिनको रूपमा दिउँसो सुत्ने काम चाहिँ नगर्नुहोला
1: अनि अब कहाँ जानु त फेरि अब
0: अनि हो त्यसो भए त एकदमै राम्रो अनि आज कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन कृष्णजी
1: अब 100% नै अब जानकारी छ के अरे अब गाउने ढङ्ग त छैन तैपनि नियमको पालना त गर्नै पर्ने होला के अरे है
0: हस् हुन्छ एकदमै गर्नुपर्ने हुन्छ नियमको पालना चाहिँ हुन्छ कुन गीत गाउने विचार गर्नुभएको छ आज यहाँले
1: जानी नजानी गाइदिन्छु नि त है
0: हस् हुन्छ

0: हजुर एकदमै मिठो गीत गाउनु भएको छ शुरूआतमै एकदमै राम्रो लाग्यो र यहाँले यो मिठो गीत सँगै सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ त
1: हजुर सम्झिनु पर्दछ भन्दा पहिला तपाईँलाई अनि प्राविधिकमा साथ दिने दिलुजीलाई अनि हाम्रो मर्स्याङ्गी होल टिमलाई अनि अब सम्झिनु पर्दाखेरि साथीहरू कृष्ण गुरुङ चन्द्र लामा गायककार श्याम तारु मगर चेकु छेत्री लक्ष्मी वसन्त मिश्रा शङ्कर श्याम राम देव सुषमा दिदी मुना कामना शोभा सरस्वती गायककार मिठु आइका श्री मिना अमिन मुना सलिना नाम लिएको नाम चेटीको सबैलाई एकमुष्ट सम्झिँदैछु भन्दै बिदा हुन चाहन्छु हस् बाई बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर आजको पहिलो कलर कृष्ण लामाजी जोडिनु भएको थियो खुदी बगैँचाबाट र उहाँले आजको बसाइमा जोडिएर अत्यन्तै मिठो गीत गाउनु भएको छ साथै सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ र रेडियो मर्स्याङ्गीको फेसबुक पेजबाट पनि कार्यक्रम प्रसारण भइरहेको छ राम सारूजीले लेख्नु भएको छ हेलो सिस्टर नमस्ते झोरले म पनि सुन्दैछु है भन्नुभएको छ नमस्ते झोरले एकदमै खुसी लाग्यो र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: नमस्कार हजुर
0: नमस्ते विवशजी सन्चै हुनुहुन्छ
2: हजुर एकदम सन्चै हजुर ठिकै छु
0: अनि के गर्दै हुनुहुन्छ
2: यति बेला हजुर म बसिरहेको छु भनौँ भर्खर खाना खायो अरे
0: हजुर
2: विश्राम गरेर बसिरहेको हजुर
0: बसिरहनु भएको छ है
2: हजुर हजुर
0: अनि कतिको गर्मी छ त्यहाँतिर
2: गर्मी आज चाहिँ एकदम शीतल छ हजुर राति एकदम ठुलो पानी पर्यो
0: हजुर
2: अनि एकदम मजाले पानी पऱ्यो यतातिर पानी परेर अलिकति यहाँ अलिक घर छेउमा काम लागेर पनि अलिक भत्कियो अनि यसो मर्मत पनि गर्दै थिएँ
0: ओहो हजुर
2: शीतल छ हजुर आजको मौसम एकदम राम्रो छ
0: मौसम चाहिँ शीतल नै छ भनेपछि
2: हजुर हजुर
0: अनि कार्यक्रममा जोडिनु भएको छ एकदमै धेरै खुसी लाग्यो अनि यहाँले आजको बसाइको बारेमा थाहा पाउनु भएको छ कि छैन
2: एकदम एकदम थाहा छ हजुर मलाई
0: ओके हुन्छ यहाँले सुरु गर्न सक्नुहुनेछ उसो भए
2: जरो आकाशी टमाखाको छु भैया हो तिमीले छोड्यौ म रे झै भएको छु जरो आकाशी टमाखाको छु भैया हो तिमीले छोड्यौ म रे झै भएको छु गए

0: सम्बन्धैमा सेर यः दुःखमनि हिँड्दै छु हाँसेर क्या छ दैव जिन्दगीमा सिधो यः बस्न ज्योति मलाई फाँसी देऊ क्या छ दैव जिन्दगीमा सिधो यः कि बस्न ज्योति मलाई फाँसी देऊ गए पनि सम्बन्धैमा सेर यः दुःख मनि हिँड्दै छु हाँसेर यः दुःख मनि हिँड्दै छु हाँसेर
1: ओहो, एकदमै खुसी लाग्यो है। गीतमा भने जस्तै दुःखमा पनि हाँसेर हिँडिरहनु भएको छ भनेर भन्नुभएको छ, साँच्चैकै हो दिवसजी।
2: अब यो व्यावहारिक रूपमा त गाह्रो हुन्छ, तर यसरी हिँड्न सके चाहिँ राम्रो अरे नि त
1: हजुर। हजुर, भनेपछि व्यावहारिकमा चाहिँ एकदमै लागू चाहिँ छैन, तर गीतमा चाहिँ मात्रै लागू छ है।
2: हजुर हजुर, यो गीत हो, अब गीतै मात्र भनौँ, अब जिन्दगी सँगसँगै नजोडिहाल
1: हस् हुन्छ। अनि कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। आजको बसेबाट सम्झना छोड्नु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ दिवसले?
2: सन्देश राख्नु पर्दा विशेष गरी वास्तुष्प चामलिङलाई सम्झिन चाहन्छु, अनि राजगले मगर, अमिना सुनवार, हरपल रोशनी, सुमी लिम्बू, शमशेर लिम्बू, दिल्सा राई, राई अनिता, कल्पना साम्पाङ, इतराम चौधरी, आकाश राई, उत्तमेकान्त प्रेमी श्रेष्ठ, रोशन फुलाहाङ, लगायत सम्पूर्ण सबैमा मिठो सम्झना भन्दै बिदा भयो। हजुर,
1: सबैजनाले सम्झिनु भयो, मलाई चाहिँ बिर्सिनु भयो कि जस्तो लाग्यो नि दिवसजी।
2: रेडियो मर्स्याङजी हजुरहरूप्रति त म सधैँ नै सम्झिरहन्छु नि हजुरलाई त। हजुर
1: हजुर, सम्झिरहनुहुन्छ, हाम्रो नाम चाहिँ लिनु हुँदैन है फेरि।
2: हजुर, बेस्ट आउँछ नि हजुरहरूको लागि।
1: हजुर हुन्छ, त्यसो भए बेस्टको अब ढिलो आउँछ कडो आउँछ भन्छ है, पर्खाइको फल मिठो हुन्छ भन्छ होइन त।
2: हजुर हजुर, एकदमै हजुर,
1: त्यसो भए बेस्टको पर्खाइमा छौँ हामी, एकदमै खुसी लाग्यो। नमस्ते।
2: हुन्छ, नमस्कार हजुर।
1: हजुर, भर्खरै मात्र दिवसले जोडिनु भएको थियो हामीसँग, र उहाँले एकदमै मिठो गीत गाउनु भएको छ। साथै सम्पूर्ण साथीहरूलाई सम्झिँदै आजको बसाइबाट बिदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ 066-5220-20 डायल गरेर। आज हामी मंगलबारे बसाइमा छौं, लोकगीत गाउनको लागि तपाईँले फोन गर्न सक्नुहुनेछ। यति बेला फेरि पनि हामीसँग कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
3: नमस्ते लक्ष्मीजी।
1: नमस्ते सम्झनाजी, सन्चै हुनुहुन्छ?
3: हजुर, आराम छु। तपाईँलाई कस्तो छ?
1: मलाई ठिक छु भन्नुपर्छ, म एकदमै सन्चो छु है सम्झनाजी। यहाँहरूको मायाले मलाई बिरामी हुन नै दिएको छैन कि।
3: बिरामी हुनै भएन नि भने बिरामी हजुरले
1: हो नि। अब सबैजनाले यति धेरै माया गरेको मान्छे अब बिरामी भयो भने त मसँग सँगै यहाँहरू पनि बिरामी हुन्छ भनेर रोगले पनि मलाई छोडिसकेको छ। अनि के गर्दै हुनुहुन्छ आज? अनि मौसम कस्तो छ सम्झनाजी? अनि पानी पिउन बिर्सिनु भएको त छैन नि यहाँले? खुसी लाग्यो। अनि सम्झनाजी नियमित रूपमा जोडिनुहुन्छ बसाईको बारेमा, यहाँले सोधिरहनु चाहिँ नपर्ला होइन त? हजुर, एकदमै हो। हजुर हुन्छ।
4: सत्यनारायण पाइन्थ्यो फुलमा मै चुन्ने बेलामा, लाएको पिरा

0: ती छोटे तुरी हुन्छ यति नै भन्नुहोस्
1: हो मिठो गीत गाउनु भयो त सम्झनाजी
0: हजुर
1: कोदो रोप्दाखेरि नै लाउनु भएको हो त तिरथी
0: होइन गीत मात्र हो
1: धान रोप्ने बेला पनि हुन सक्छ होइन त त्यसो अब सम्झनाजीको कोदो रोप्ने बेलामा पिरती बसेको रहेछ कता कता मलाई पनि अब धान रोप्ने बेला आइसकेको छ मेरो पनि लप पर्छ कि जस्तो लगाइरह्यो नि सम्झनाजी अब पिरती परिगयो भने त फेरि म यो मङ्सिर कट्नै दिँदैन नि मङ्सिर कट्न नदिने विचार छ फेरि यो पिरती लागिहाल्यो भने चाहिँ बसिहाल्यो भने चाहिँ अनि आज यति मिठो गीत गाउनु भएको छ बसाईबाट यहाँले सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ सम्झनाजी धन्यवाद
0: अनि भित्र दिलीजीलाई
1: हजुर
0: अनि मेरो घर परिवार सासूमा गणेश श्रेष्ठ बुवा गुरु प्रसाद श्रेष्ठ दिदी विष्णु कुमार श्रेष्ठ श्रीमान नारायण प्रसाद श्रेष्ठ ठुलो नानी साधना श्रेष्ठ सानो नानी अनुसा श्रेष्ठ छोरा धन प्रसाद श्रेष्ठ बुहारी प्रसिता श्रेष्ठ नातिनी इला श्रेष्ठ र मेरो माइका बस्ने बुवा मनु भाइ काठमाडौँ बस्ने दुईटा बहिनी भाइ ग्रेसरमा बस्ने देवरबङ्गला श्रेष्ठ देवरानी पूजा श्रेष्ठ नानी लक्ष्मी श्रेष्ठ अर्को नानी पार्वती श्रेष्ठ अनि माथि टिकाराम परिवार सुकमाया परिवार अनि राम परिवार सीता परिवार र मसँग दिन मभन्दा अगाडि आउने पछाडि आउने सम्पूर्णलाई भन्दै बिदा हुन्छ हस्त धन्यवाद लक्ष्मी
1: हजुर हुन्छ नमस्ते बाई बाई
0: बाई
1: हजुर भर्खरै मात्र हामीसँग सम्झनाजी जोडिनु भएको थियो निकै मिठो गीत सँगै सम्पूर्ण साथीहरूलाई सम्झना छोड्दै आजको बसाईमा उहाँ चाहिँ विदा लिइसक्नु भएको छ र आज मंगलबारे बसाईमा छौ मंगलबारे बसाईमा लोकगीत गाउनको लागि यहाँले फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर साथै कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ त्यहाँबाट पनि सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ आज लोकगीत गाउने बसाई रहेको छ र फोन गर्नुहोला हामी प्रत्येक दिन फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं यहाँले आफूलाई मनपर्ने बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: नमस्ते हजुर नमस्ते
1: नमस्ते को बोल्दै हुनुहुन्छ होला
2: म सुमन पन्त
1: सुमन पन्तजी बोल्दै हुनुहुन्छ कताबाट बोल्दै हुनुहुन्छ सुमनजी
2: म
1: चितीबाट बोल्दै हुनुहुन्छ सुमनजी पहिलोचोटि जोडिनु भएको हो कि जस्तो लाग्यो नि सुमनजी
2: पाँच वर्ष अघि जोडिएको थिएँ पाँच वर्ष पछि अहिले पछि हाल्नु
1: ओहो अनि के गर्दै हुनुहुन्छ सुमनजी
2: अहिले त्यति बेला बादल आएको थिएन बादल सुन्दै बादल सधैँ सबै कार्यक्रम सुन्दैछु
1: ओहो कार्यक्रम पनि सुन्दै हुनुहुन्छ है
2: हजुर मकै मकै पाकेको छ मकै बादल देखायो बादल सुन्दै
1: मकै फेरि बादलले एकदमै दुःख दिइरहेको छ एकदमै शास्ति खेप्नु परेको छ है सुमनजी हजुर अनि एकदमै आज कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो बसाईको बारेमा यहाँलाई पक्कै पनि जानकारी नै छ होइन त
2: जानकारी छ
1: हुन्छ उसो भए यहाँले चाहिँ सुरु गर्न सक्नुहुनेछ हुन्छ
2: मेरो बाबै कति साह्रै मिठो बोलेको हो मेरो बाबै कति साह्रै मिठो बोलेको हो बोली यसै मिठो कि चिनी गरेको हो लाउला कमिलो मायाको मुखैमा चिनी मिठो बसन्त आसेर बोलिने मायाको मुखैमा चिनी मिठो बसन्त आसेर बोलिने यति हजुर
1: हजुर एकदमै मिठो गीत गाउनु भएको छ यहाँलाई एकदमै धेरै धन्यवाद खुसी पनि लाग्यो है कति मिठो गीत गाउनु भएको हो सुमनजी
2: पहिला पहिला गाइरहन्थे मैले कि त अब पछि पछि छोडिएँ मैले अन्तै काममा लागेँ कि
1: हजुर अन्तै काममा लागे पनि गीत गाउन त छोड्नु भएन नि
2: कार्यक्रममा सुनिन्थ्यो जहिले पनि दमोलीमा थिएँ म अनलाइन सुन्ने गीत गाउँ सुन्नु थियो काम गर्दा पनि
1: हजुर
2: दमोली पाँच वर्ष काम अरे
1: हजुर
2: तबियत छुटेको थियो कार्यक्रम सुन्यो तिमीले फोन गरे पनि
1: अब चाहिँ कार्यक्रममा जोडिएर यति मिठो मिठो प्रस्तुति चाहिँ राख्दै गर्नु होला है त सुमनजी
2: हस् त हस्
1: ककसलाई सम्झिन चाहनुहुन्छ आजको बसाईबाट
2: अब मैले सबलाई गाउँ सकेको सजिलो सम्झिन चाहन्छु भइरहेको मनिका हुन्छ समीलाई भन्न चाहन्छु मुना हुन्थ्यो आनन्द राई हुन्थ्यो अर्जुन राई हुन्थ्यो र अब यहाँ अघि आउने जो आउनुभयो उहाँ सम्पूर्णलाई यहाँ पछि आउनेलाई र म यसरी भोलि मेरो सम्पूर्णलाई भन्दै जान्छु।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो सुमन पन्तजी हुनुहुन्थ्यो चितीबाट र उहाँ चाहिँ एकदमै बाँदरले एकदमै दुःख दिइरहेको छ, बाँदर कुरिरहनु भएको छ, दबाउनको लागि उहाँ चाहिँ बगैबारी चाहिँ कुरिरहनु भएको छ खास गरी, र एकदमै मिठो गीत गाउनु भएको छ, उहाँलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु फेरि पनि, र सम्पूर्ण साथीले सम्झिनु भएको छ आजको विषयबाट। यदि तपाईँले पनि सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ र कमेन्ट पनि तपाईँले पठाउन सक्नुहुनेछ। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, शुभ दिन, म ढकाल धर्मराज बिरता मोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज प्रमोद खरेलको हंगामा भू बोलको गीत बजाइदिनुहोस् ल। यस कार्यक्रम मार्फत सम्झन पर्दा सन्देश राख्नु पर्दा आज जेठ 26 गते जन्मदिन मनाउनु हुने मेरो अंकल हरि ढकाल, उदयपुरकी बहिनी प्रकृति कोइराला, इलामको भाई मनोज छेत्री, संखुवा सभाकी अनुराधा गुरूङ र इटहरीका एकादेशका गगन राजलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछु र मेरो आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बज्ने गीत समर्पण गर्न चाहन्छु भनेर लेख्नु भएको छ। एकदमै धेरै खुशी लाग्यो, नियमित रूपमा कमेन्ट गर्नुहुन्छ धर्मजीले, नियमित रूपमा जोडिनुहोला र सम्पूर्ण ज जसको नाम यहाँले मेन्सन गर्नुभएको छ सम्पूर्णलाई जन्मदिनको एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु रेडियो मर्सिङ दि होल युनिटको तर्फबाट। याम सारूजीले लेख्नु भएको छ, फोन गर्न सकिएन, सरी ल सिस्टर, सुनेर साथ दिन्छु ल, सबै साथीहरूलाई सम्झन ल, बिर्सेको छैन भन्दै छुटिन्छु ल भन्नुभएको छ। हजुर, कुनै व्यस्तताको बावजुद नै होला यहाँले चाहिँ व्यस्तता भएर नै फोन गर्न नपाउनु भएको होला, तैपनि मिल्छ भने भोलि अर्को बसाईमा चाहिँ पक्कै पनि जोडिने कोसिस गर्नुहोला। धेरै दिन भयो नि त यहाँ आएर आउनु भएको, सम्पूर्ण साथीहरूले याम सरोजीको आवाज सुन्न मन छ भनेर कति जिज्ञासा पनि लागिरहेको होला, सो यहाँ चाहिँ जोडिनुहोला। र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ फेसबुक लाइभ मार्फत रेडियो मार्फत, तपाईँले चाहिँ नेपालमै हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ, इफ हुनुहुन्न भने पनि कमेन्टको थ्रूबाट यहाँले प्रतिक्रिया दिन सक्नुहुनेछ आजको बसाईको बारेमा। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं, यति बेला पनि उपस्थित भइसकेको छौं, शुरूआती चरणमै छौं, तपाईँको सामु एउटा मिठो सांगीतिक कोशी राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्नुहोला 0665220020 डायल गरेर। प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। आज मंगलबारे बसाईमा छौं। मंगलबारे बसाईमा यहाँले लोकगीत गाउनु पर्ने हुन्छ भने यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते। ओहो, नमस्ते मुनाजी। ओहो, त्यसो भए को बोल्दै हुनुहुन्छ होला त? बाजुखेतबाट को बोल्दै हुनुहुन्छ? किन नि नभन्ने चाहिँ? के गर्दै हुनुहुन्छ हजुर? हो र सुनिताजी, हजुरले माया मारिहाल्नु भयो, हामीले पनि माया मार्न सकेन है। अब सुनिताजीले हामीलाई माया मारिहाल्नु भयो, बेला बखतमा मात्रै जोडिनुहुन्छ है। मनमा सजाएर मात्रै हुँदैन कि सुनिताजी, कहिले कहिले त देखाउनु पनि पर्छ नि। भनेको संसारमा यति धेरै थोक छ हेर्नको लागि, हजुरको मायाले फेरि हामीले कसरी देख्ने त नि, देखाउनु पर्यो नि कहिले कस्तो त। अनि सन्चै हुनुहुन्छ? अघिसम्म त म 99% मात्रै ठिक थिएँ, अहिले चाहिँ म 100% ठिक छु भन्नुपर्छ है सुनिताजी। हजुर, एकदमै। अनि आज जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। बसाईको बारेमा सुनिताजीलाई जानकारी छ कि छैन? हुन्छ, यहाँले सुमधुर आवाजमा गीत गाउन सक्नुहुनेछ है त। हजुर, हुन्छ।
1: ल ल, एउटा स्वरणी छ भए पनि सम्झिनुलाई, हजुरको लागि अनि सम्झिनु होला हजुरले है।
0: हजुर, हुन्छ।
1: ल, सुरु गरौँ है त।
0: हुन्छ।

0: ओहो, कति मिठुगी तर अलि कति छोटो भयो है सुनिताजी।
1: यसो हजुरसँग बोल्नलाई मात्रै जरुरी छ, फेरि अब गाउँको पालना गर्नु पर्यो।
0: हजुर, यहाँको गीतलाई सुनेर त म यो गीतमा चाहिँ एकदमै म आफूले आफूलाई एकदमै पहाड़को टुप्पामा नाचिरहेको चाहिँ इमेजिन गरिसकेको थिएँ सुनिताजी। एकदमै मलाई एकदमै मन पर्यो, यहाँको आवाज पनि गीत पनि एकदमै मन पर्यो। धन्यवाद छ, पक्कै पनि अर्को बसाइमा पनि जोडिएर एकदमै गाउनु होला है त सुनिताजी। उसो भए यहाँले राम्रो छ कि छैन भनेर चाहिँ फेरि पनि एकचोटि प्ले गरेर चाहिँ फेसबुकको सुन्नु होला है, यहाँले थाहा पाउनुहुनेछ। मिठो गीत गाउनु भएको छ, साथीहरू सम्झिनु पर्दा क कसलाई सम्झिन चाहनुहुन्छ सुनिताजी? हजुर, धन्यवाद
1: हजुरसँग फोन गराइदिनु भएलाई, हाम्रो खुसी बहिनीलाई, मिना बहिनीलाई, सन्तोष भाइलाई होइन
0: हजुर,
1: अनि के भन्छ गाउँ सरको सुषमा दिदीलाई, तपाईँको मुन्नालाई, शर्मिलालाई, अनि सिरबारीको चन्द्रकाशी दिदीलाई, यमुना मञ्चलाई, आमा दिदीलाई, अनि गाउँघरको सरस्वती निता आमालाई, उहाँको छोरी दिनीतालाई भन्दैछु।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै एकदमै धेरै समय अन्तरालपछि सुनिताजी जोडिनु भएको थियो, निकै मिठो गीत गाउनु भएको छ र सम्पूर्ण साथीलाई सम्झिँदै आजको बसाइबाट उहाँ चाहिँ छुटिसक्नु भएको छ। नियमित रूपमा जोडिनु होला है सुनिताजी, माया नमार्नु होला, र जति पनि साथीहरूले सुन्दै हुनुहुन्छ आजको बसाइमा फोन गर्न सक्नुहुनेछ 0665 20 020 डायल गरेर। आज हामी मंगलबारे बसाइमा छौं, मंगलबारे बसाइमा यहाँले लोकगीत गाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ कलमा? हेलो, नमस्ते।
2: नमस्कार हजुर, नमस्कार लक्ष्मीजी।
0: नमस्कार आयतश्रीजी, सन्चै हुनुहुन्छ?
2: हजुर, सन्चै छु है हजुरलाई।
0: हजुर, म पनि एकदमै सन्चै छु। अनि कार्यक्रम सुन्दै हुनुहुन्थ्यो कि के गर्दै हुनुहुन्थ्यो आयतश्रीजी?
2: हजुर, कार्यक्रम नसुन्ने त कुरै हुँदैन नि।
0: कार्यक्रम त दैनिक रूपमा सुन्नुहुन्छ नि है, फोन पो कहिले कसो गर्नुहुन्छ त, होइन त?
2: हजुर हजुर।
0: अनि कार्यक्रम सँगै केही काम पनि गर्दै हुनुहुन्छ आयतश्रीजी?
2: हजुर, म कोदो गर्दैछु है, कोदोको बिउ गर्दैछु है।
0: कोदो गर्दै हुनुहुन्छ है?
2: हजुर हजुर।
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। बसाइको बारेमा त यहाँले सोधिरहनु नपर्ला।
2: हजुर हजुर, थाहा छ भन्नुपर्छ है। के गीत गाउने होला है, टन्डलपुरी घाम लागेको छ, घामले एकदमै पोलेछ है।
0: ओहो, पानी पिउनु भएको छ कि छैन यहाँले?
2: पानी त 1 लिटर खतम भइसक्यो है अघि नै।
0: हजुर, पानी प्रशस्त मात्रामा पिउनु होला, काम गर्दै हुनुहुन्छ। अब फेरि किसान काम, यो कृषि काम गरिसकेपछि अब फेरि घाममा ननिस्कौँ भन्दा पनि मिल्दैन, काम गर्न नै पर्छ। पानी चाहिँ पिउनु होला। अनि कपडा चाहिँ छोटो कपडा लगाउनु भएको छ कि लाम्बाउले कपडा लगाउनु भएको छ यहाँले?
2: हजुर हजुर, लाम्बाउले लगाएको छु है।
0: हजुर, लाम्बाउले लगाउनु होला। अहिले बजारमा फेरि एउटा टोपी पनि पाइन्छ, एकदमै घामबाट जोगिनको लागि त्यस्तो टोपी पनि बजार आउनुभयो भने किन्नु होला है आयतश्रीजी।
2: हजुर हजुर, हुन्छ।
0: अनि घाम लागिरहेको छ, हुन्छ, नियमको पालना गरेर आफूलाई मनपर्ने जुनसुकै एउटा गीत गुनगुनाउनुहोस् न त है।
2: ओहो, स्वर पनि कसरी निकाल्ने घाममा है, नियमको पालना त गर्नै पर्यो होइन?
0: हजुर, गीत गाउन सुरु गर्नु, स्वर त आफै निस्किहाल्छ नि।
2: नियमको पालना गर्छु है त।
0: हजुर, हुन्छ।

Hello. हजुर भर्खरै मात्रै आयताश्रीजी जोडिनु भएको थियो, तर अलिकति नेटवर्क टेक्निकल इस्युजको कारणले गर्दाखेरि फोन चाहिँ काटिएको छ। एकदमै मिठो गीत गाउँदै हुनुहुन्थ्यो तर फोन नै काटियो, एकदमै दुःख लागेको छ। र हाम्रो तर्फबाट चाहिँ त्यो मिस्टेक भएको हो भने चाहिँ एकदमै क्षमा प्रार्थी छु, र यहाँको तर्फबाट हो भने यहाँले फेरि पनि कोसिस गरेर फोन गर्न सक्नुहुनेछ। आयताश्रीजी कति मिठो भाका गाउँदै हुनुहुन्थ्यो उहाँले, र अन्य साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ। आज हामी मंगलबारे बसाईमा छौं, मंगलबारे बसाईमा यहाँले लोकगीत गाउनुपर्ने हुन्छ। शुक्रराज रसाइली निर्दोषीले लेख्नु भएको छ, हेलो हजुर नमस्कार, सांगीतिक अभिवादन, म पाँच थर हिलेहाङ सात घर भई हाल फेदिङ चार डब्ल्यूबाट शुक्रराज रसाइली निर्दोष हो। अब बस्ने गीत मार्फत समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन्: जीवन सहयात्री, कमला रसाइली, प्रेमकला आचार्य, डिकेन्द्र साम्बा हाम्फे, अरूणा साम्बा हाम्फे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तेराथुमे, सुमी लिम्बू, सञ्चमाया केरूङ, तारा शंकर, बेनिता दहाल सुवेदी, मनमाया तिमिल सेना, रामकृष्ण एकलयात्री पाँच थरे, स्वर्णिम राई, सुप्रिया बान्तवा राई, कविता घतानी, मुना खड्का, हरपल राई, रोशनी राई, सरस्वती पोखरेल, राज घले मगर, धनु गजमेर, दिलु याम्फु राई, हरिमाया चमलगाई, भूपाल दुलाल, अभागी सृजना विश्वकर्मा, डम्बर तामाङ, योगेन इमिहाङ लिम्बू, भीम घतानी, ढकाल धर्मराज, धन कुमार खाती, फूलमाया सेन्चुरी, सुहाङमा लिम्बू लगायत ए टू जेडलाई भन्दै सुटिन्छु, बाई बाई लेख्नु भएको छ। यहाँलाई एकदमै नमस्कार अनि धन्यवाद पनि दिन चाहन्छु। शुक्रराजजी फोन पनि गर्न सक्नुहुनेछ यहाँले। र इतराम जीले कमेन्ट गर्नुभएको छ, नमस्कार हजुर, सुन्दैछु इटहरी दशबाट, म इताराम चौधरी, सबैमा सम्झना लेख्नु भएको छ। नमस्कार इतारामजी, इटहरीको बारेमा जानकारी गराउनको लागि यहाँले फोन पनि गर्न सक्नुहुन्छ है, त फोन गरेर इटहरीको बारेमा जानकारी दिनुहोला। रंजित रायजीले लेख्नु भएको छ, हेलो नमस्कार, म इलामबाट रंजित राय हो। साथीहरू सम्झिनु पर्दा पवित्र राई, लिम्बुनी सजा, गगन रिया छेत्री, आस्मी सोताङ राई, सफल आयु, सोनिम शेर्पा, जनक रजाली मगर, रमिला राई, रंजना बाहिङ राई, रमला साम्पाङ राई, अब बज्ने गीत सुनाउन चाहन्छु, बाई बाई भनेर छुटिनु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ रंजित रायजी। रमिला रायजीले लेख्नु भएको छ, मिस यू अल भनेर, हामीले पनि यहाँलाई सम्झिरहेको छौं। कार्यक्रमको आधा आधीमा आइसकेको छौं, यति बेला तपाईँको सामू एउटा सांगीतिक कोसेलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: लमजुङ सदरमुकाम बेसीचहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
0: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
1: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
0: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
1: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
0: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
1: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
0: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
1: मासिक एकाई परीक्षाको व्यवस्था,
0: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
1: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
1: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
0: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
0: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9460-85791 र 9460-83862।

0: गुड मर्निङ मिस।
1: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
2: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
1: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
3: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
4: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचोङ
6: डिभिजन वन कार्यालय लमजुङको अनुरोध। वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
7: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
8: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
7: थप जानकारीको लागि सम्पर्क
8: श्री चितवन कलेज भरतपुर सितवन, फोन नम्बर 0556595911, 98452111, 98457078769।
9: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा बीएएलएलबी को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।

हजुर, यो मिठो सांगीतिक कोसेली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। गीता लिम्बू आईडीबाट कमेन्ट आएको छ। सेवा र हजुर, इट्स मी प्याकुली गीता फ्रम इलाम, मिस यू चन्द्र लिम्बू एण्ड अल फ्रेण्डलाई भनेर छुटिनु भएको छ सेवा रो गीताजी। र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ फोन गर्न सक्नुहुनेछ। र यति बेला हामीलाई फोन गर्नुभएको छ कोही साथीले। हेलो, नमस्ते।

0: क्यों तूले कईता।
1: हेलो नमस्कार लक्ष्मी।
2: नमस्ते सरस्वती जी।
1: हजुर
2: सन्चै हुनुहुन्छ?
1: एकदमै भन्नुपर्छ है तपाईँले।
2: हजुर एकदमै सन्चै छु। अब माया मारेको मान्छेहरूले एकाएक सम्झिनु भएको छ, म त सन्चो भएर बस्नु पर्यो नि सरस्वती जी।
1: कहाँको माया मारेर हो, रेडियो त सधैँ सुनिराख्यो नि।
2: रेडियो सुन्नु मात्रै भयो, हामीसँग कुराकानी गर्नु नै भएको छैन त अनि।
1: अस्ति भर्खरै गरेको होइन क्या हो तपाईँसँग अहिले कुराकानी?
2: डोज त अलिअलि छिटो छिटो पाउनु पर्यो नि त सरस्वती जी।
1: हो हुन त अब जोडिन म त सकेसम्म दिनै जोडिन लाहानी हो, के गरौँ।
2: अनि आज कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। आज सुरुमै एकदमै मिठो गीत गाउनु भएको छ, यहाँलाई धन्यवाद छ है।
1: हजुर
2: धेरै दिनपछि जोडिनु भएको छ, अब फेरि यो आवाज हामीले कहिले सुन्न पाइन्छ होला, कहिले यहाँले फोन गर्नुहोला, फेरि पनि एउटा मिठो गीत गुनगुनाउनुहोस् न त है सरस्वती जी।
1: तपाईँको पालो है, आज त म त लक्ष्मी बहिनीको मुखबाट सुन्ने भनेर फोन गरेको हो है।
2: ओहो त्यसो भए मैले दुई लाइन गाएँ भने चाहिँ यहाँले पनि गाउनुपर्छ है त?
1: म चाहिँ गाउँदिन ल, ए दुई तिन लाइन तपाईँले गाइदिनु त, आज त म त लक्ष्मीको मुखबाट नै सुनै भनेर फोन गरेको है।
2: ओहो कुन गीत गाउने होला त, ठ्याक्कै एउटा मसँग चाहिँ मिल्छ, खाँदैन तै पनि गुनगुनाइदिनु न त।
1: ल गुनगुनाइदिनुहोस्, एकदम ध्यान गरेर सुन्नेछु।
2: हुन्छ सरस्वतीजीले अब धेरै दिनपछि जोडिनु भएको छ, अब यहाँले भनेर मैले गाइन भने फेरि मन दुखाउनु होला होइन त?
1: म त हो एकदमै दुखाउँछु नि मन त। ल गाइदिनु
2: हस्। हुन्छ।

0: कसलाई यहाँलाई
1: म त कस्तो उठेर मोबाइल भइरहेर नाचिन हो
0: हुन्छ नाच्नुहोस् न
1: मोबाइल फेरि भइराख्नु पर्यो मोबाइल
0: यहाँले पनि गाउनु पर्यो नि त सरस्वतीजी
1: म त गाउँदिन हो त्यति नै हो अर्को दिन गाउँला नि है फोन लाग्यो भने
0: हजुर हुन्छ आज सम्झिनु पर्दा यहाँले कसलाई सम्झिन चाहनुहुन्छ त सरस्वतीजी
1: सम्झिनु पर्दा त हजुरलाई
0: हजुर धन्यवाद
1: अनि सुध बहिनीलाई अनि बसन्त बहिनी मिना बहिनी अनि महर्स्याङ्गोर तिनलाई अनि साथीहरू भन्नुपर्दा त है थुप्रै छन् अहिले अनि सुनिता बहिनी आइटेश्वरी दिदी सुषमा दिदी अनि यमसर भाइ टेकु दाई अनि के अरे शोभा परिवार अनि गाउँसरबाट अनि आज सुषमा दिदी आइकिन सम्झ्यो क्या अनि के अरे के नाम पनि आएन नाम पनि बिर्सिन्छु भने राम भाइलाई अनि कृष्ण लामा कृष्ण गुरुङ अनि म सरस्वती भनेर चिन्ने नचिन्ने सबैजना हस्त नमस्कार
0: हजुर हुन्छ नमस्ते हजुर भर्खरै मात्रै सरस्वतीजी जोडिनु भएको थियो सुरुवातमै एकदमै मिठो गीतको सँगै उहाँले शुरूआत गर्नुभएको थियो र कार्यक्रममा एकदमै मिठो गीतसँगै सम्पूर्णलाई सम्झिँदै आजको बसाइबाट उहाँ चाहिँ विदा भइसक्नु भएको छ र यहाँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने पक्कै पनि फोन गर्न सक्नुहुनेछ मनको साथी जीवन कार्कीजीले कमेन्ट पठाउनु भएको छ हजुर पोखरेली नमस्कार सन्चै हुनुहुन्छ हजुर बहिनी सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ रेडियो परिवारलाई आजको दिन शुभ रहोस् सम्पूर्ण साथीलाई सम्झेको छु नेपाली गीत संगीतको जय होस् सबैको भलो चाहने मान्छे शुभ दिन भन्नुभएको छ धन्यवाद छ जीवनजी यहाँको पनि दिन एकदमै शुभ रहोस् भन्न चाहन्छु सौरभजीले लेख्नु भएको छ हेलो सिस्टर गुड आफ्टरनून म बागचौर नगरपालिका 8 को मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ नमस्कार गुड आफ्टरनून सौरभजी र मनिषा राई केटीजीले लेख्नु भएको छ हेलो गुड आफ्टरनून नमस्ते सिस्टर सन्चै हुनुहुन्छ मिस यू अल माई फ्रेण्डस म राईनी केटी मनिषा फ्रम मोरङ बाट भन्नुभएको छ मोरङबाट जोडिनु भएको छ एकदमै धेरै खुशी लाग्यो फोन पनि गर्नुहोला है मनिषाजी देविन किशोर अन्जानजीले लेख्नु भएको छ राम्रालाई साथ दिने कहाँ छन् र यहाँ अनैतिक र विकृति फैलाउनेहरूको साथ पाएसी यस्तै प्रविधिले होला कुलतमा फस्दैछन् आज भोलि उनीहरूको हात पाएसी अकालमा काल निश्चित छ नखाने कुरा खाएसी नमस्कार हजुर लगायत होल युनिट परिवारलाई साथै सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना देविन किशोर अन्जान हाल दोह कतार भन्नुभएको छ यहाँको कमेन्ट गर्ने शैली चाहिँ एकदमै राम्रो लाग्छ कति राम्रो शब्द लेखेर पठाउनु भएको छ देविनजी है मुटु फुट्ने गरी सम्झिनु भएको छ फेरि मुटु सिलाउने चाहिँ कहाँ जाने होला भनेर सोचिरहेको छु है देविनजी सृजना मुखियाजीले लेख्नु भएको छ मिस यू अल भनेर हामीले पनि सम्झिरहेको छौं मिलन घायल मुटुजीले लेख्नु भएको छ गुड आफ्टरनून सिस्टर अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ थ्याङ्क यू सो मच मिलनजी पक्कै पनि हामी डेडिकेट गरिदिनेछौ यहाँले कार्यक्रममा नियमित रूपमा कमेन्ट गर्नुहुन्छ खुशी लाग्छ मीडिया प्रेमी राई अनिसाजीले लेख्नु भएको छ मिस यू अल भन्नुहुन्छ सधैँ मिस यू चाहिँ भन्नुहुन्छ फोन चाहिँ गर्नु हुँदैन साँच्चीकै सम्झिनु भएको हो कि के हो मिडियाजी राई अनिसाजी यामसारु मगरजीले लेख्नु भएको छ मिल्छ भने शीर्ष आज अन्तिममा भए पनि मेरो गीत बजाइदिनुहोस् भन्नुभएको हजुर हुन्छ हामी मिल्छ भने पक्कै पनि यामसारूजीको गीत बजाइदिने नै छौं बान्तवा जेनुजीले लेख्नु भएको छ मिस यू अल भनेर मिस यू बान्तवा जेनुजी जय रेडियो मर्स्याङ्गदी म पाउँदी आश्रमबाट सुन्दैछु भनेर लक्ष्मी प्रसादजीले लेख्नु भएको छ एकदमै खुशी लाग्यो सूरज किङजीले लेख्नु भएको छ हेलो नमस्ते हजुर म पनि सुन्दैछु प्रोग्राम के छ हजुरको अनि रेडियोको खबर म रेडियो मर्स्याङ्गदीको पुरानो साथी मिस यू अल सूरज विश्वकर्मा फ्रम बेसी सहर 9 बिम द बेसी भन्नुभएको छ सूरजजीले फोन गर्नुहुन्थ्यो अहिले चाहिँ बिर्सिनु भएको छ अब भोलितिर चाहिँ फोन गर्नुहोला है सूरजजी कार्यक्रममा लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ कार्यक्रम संचालक नानीले पनि शुरूआतमै मिठो स्वरमा गीत गाएर शुरू गर्नु पर्यो नि त भन्नुभएको छ हजुर यति लेखेर पठाउनु भएको छ यहाँले है पक्कै पनि अबको बसाईमा चाहिँ मैले शुरूमै गीत गाएर चाहिँ शुरूआत गर्नेछु एकदमै खुशी लाग्यो कर्णप्रिय केसी संगीतजीले लेख्नु भएको छ मिठो सम्झना हजुर लगायत सम्पूर्णमा म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर लुम्बिनी प्रदेश सुन्दर उपत्यका दान कार्यक्रम एकदमै राम्रो छ भनेर लेख्नु भएको छ। यहाँले पनि एकदमै धैर्य धन्यवाद अनि सम्झना पनि भन्न चाहन्छु। कर्णप्रिय केसीजी नियमित रूपमा कार्यक्रममा जोडिनु होला। र आज हामी मंगलबारे बसाईमा थियौं, अब चाहिँ हामी कार्यक्रमबाट छुटिनु पनि हुन्छ। आज प्रत्यक्ष रूपमा फोन गरेर हामीसँग छ जना साथी जोड़िनु भएको थियो। कृष्ण लामाजी हुनुहुन्थ्यो, विवश कुलुङजी हुनुहुन्थ्यो, सम्झना श्रेष्ठजी हुनुहुन्थ्यो, सुमन पन्तजी हुनुहुन्थ्यो, सुनिताजी हुनुहुन्थ्यो र अन्तिममा सरस्वतीजी जोड़िनु भएको थियो। उहाँहरू छजनालाई नै फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र कार्यक्रममा एकदमै मिठो कमेन्ट गर्नुहुने यहाँहरू सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रमलाई जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु र टेक्निकल पार्टबाट सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। गर्मी अत्याधिक मात्रामा बढ़ेको छ, प्रशस्त मात्रामा पटक पटक गरेर पानी पिउन नबिर्सिनुहोला, आफ्नो स्वास्थ्यको लागि सतर्क सजग रहनुहोला भन्न चाहन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460044
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772।
6: समिति हो चौदह के में बोधे लोटी पदी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
7: खाई खाई बहु कोई लोटर भर दिल
8: आगे समझ लोटी पर्दी छाई को दी
7: बर्दी आ बर्दी लोटर खाली पर्दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खाई बिसा खाई मई विश्वास आनंद फोन खाले पनि आफै विवरण खाई मई आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आफै बने आरी
9: सतर्क
8: सिद्धार्थ ब्याङ्क र क्यारे जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

0: California. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित भएको सूचना सुनाउनु भएको छ। प्रधानमन्त्री बालिङ शाहले नेपाली भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलले त्यसबारे सभामुखले आत्मआलोचना गरी माफी माग्नुपर्ने माग राखेर सदन अवरोध गर्दै आइरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सांसद सुदन गुरूङलाई गृहमन्त्रीमा नियुक्ति गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको छ। गुरूङले आज दिउँसो 3 बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ। यसअघि गुरूङ गएको चैत 13 गते गृहमन्त्री नियुक्ति हुनुभएको थियो, तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो। आज बसेको मन्त्री परिषदको बैठकले पूर्व गृहमन्त्री गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेसँगै गृहमा उहाँ फर्कन लाग्नु भएको हो। यस्तै विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीमा महावीर पुन सरकारले सिफारिश गरेको छ। उहाँले पनि आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्फाङले प्रधानमन्त्री बालेन्द्र शाहको बोली सच्याउन संसद संकल्प प्रस्ताव पारित गर्ने प्रस्ताव गरेको छ। यस्तो प्रस्तावको मस्यौदा उनले संसद पढ़ेर सुनाएका छन्। यो प्रस्ताव पारित गर्न पनि उनले आग्रह गर्नुभएको छ। यही जेठ 17 गते प्रधानमन्त्री बालेन्द्रले प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिनुभएको थियो। त्यसक्रममा नेपाली समेत भारतको जमीन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। बिहिबारदेखि लगातार घटिरहेको सुनको भाव आज बढ़ेको छ। आज सुन तोलामा 2000 रूपियाँले बढ़ेर 3,01,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,09,900 रूपियाँ थियो। आज चाँदीको भाव पनि तोलामा 20 रूपियाँले बढ़ेको छ। हिजो तोलाको 4,905 रूपियाँ रहेको चाँदीको भाव आज तोलामा 4,925 रूपियाँ कायम रहेको महासंघले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसूल बक्यौतको 50 अरब 1 करोड़ उठाउन निर्देशन दिएको छ। नियमित रूपमा उठाउनुपर्ने महसूल नउठेको पुरानो बाँकी बक्यौत तथा डेडिकेटेड र ट्रंक लाइनको महसूल उठाउन समेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसूल बक्यौत असूली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढ़ाउन निर्देशन दिनुभएको छ। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रीम्सका अनुसार प्रतियोगिता असोज 8 गतेदेखि 17 गतेसम्म काठमाण्डुको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवाड हलमा सञ्चालन हुनेछ। सहभागी फ्रेन्चाइज टोली तथा सरकारवाला संघको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ। दुवै संस्करणको उपाधि कर्णाली एसबीएसले जितेको थियो। यसपटकको प्रतियोगितामा पहिलो र दोस्रो संस्करणको विजेता कर्णाली एसबीएस सहित ललितपुर क्वीन्स, काठमाण्डु स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लावाज र पोखरा निन्जाज गरी 6 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। लीगको पहिलो संस्करण काठमाण्डुमा र दोस्रो संस्करण पोखरामा आयोजना गरिएको हो। एसियाकै पहिलो फ्रेन्चाइज भलिबल लीगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यवसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ। दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsengi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि लो अब दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनसादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनसादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665202009

0: California. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्सोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: बेसी सहरी खोली रेडियो मर्सिङ क्याले यो भाषाले कतै छामा कुए खैमु खोइन तिङ्छ्यो
9: ए 26 तिसे गरी बालोटी र रेडियो मर्सिङ दिङ्गेन ओ गल्छ्यो।
10: क्यों यो आफै रेडियो मर्साङ्गी FM 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान फेरिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9850686780।
11: डिभिजन वन कार्यालय लमजुङको अनुरोध। वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
12: यो मोबाइलले पनि तनावै दियो भने
13: होइन, के तनाव दियो ए खुसी?
12: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
13: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
14: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
15: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98139943।
16: हाम्रो शाखा भेसिसार नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, म सङ्गदेव 95 मेगाहर्ज

0: ए साईले घर बनाएर त लगभग 17-18 सौ त
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ, प्रोभाइडर मदन सुना। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर।
8: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म

0: नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्विस विचार आर्ट सेना फिल्म हल चोक क्लमजुङ।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै देशी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: Deponia. Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड, जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
5: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
6: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
5: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
6: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
5: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
6: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
5: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
6: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
5: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
6: मासिक एकाइ परीक्षाको व्यवस्था,
5: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
6: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
5: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
6: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
5: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
6: थप जानकारीका लागि
5: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लमजुङ, सम्पर्क फोन 9460074553, 9550445875, 9460585791 र 9460083862।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू, जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98145414848।

0: Mania.
1: Extreme energy drink.
2: Extreme energy drink.
3: Time check. अहिले ठीक 3 बजेको छ.
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: मर्सिंग एफएम 95 मेगाहर्ज
6: प्रालीको हो.
7: राष्ट्रको शान किसान.
6: A complete piping solutions.

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदन गुरुङ गृह मन्त्रालय फर्किँदै महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै गुरुङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति। चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नशा चिरफार नगरी शल्यक्रिया, 1000 मा 1 जनालाई समस्या हुने गरेको डाक्टरको भनाई। सन् 2025 मा विश्वव्यापी द्वन्द, दोस्रो विश्वयुद्ध पछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक। अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्य पूर्वमा पनि द्वन्द तीव्र। र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सांसद सुदन गुरूङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको छ। गुरूङले अहिले केही बेरमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तैयारी छ। यसअघि गुरूङ गएको चैत 13 मा गृहमन्त्री नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो। आज बसेको मन्त्री परिषदको बैठकले पूर्व गृहमन्त्री गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेसँगै गृहमा उहाँको कमब्याक हुन लागेको हो। यस्तै विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रीमा महावीर पुनलाई सरकारले सिफारिश गरेको छ। उहाँले पनि आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले गुरूङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गएको वैशाख 28 को मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्थ्यो। समितिले प्रतिवेदन मार्फत गुरूङलाई क्लीन चिट दिएको छ। त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना, लोभर न्यादी खोला जलविद्युत आयोजना, हुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरूले अडान कायमै राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो। आजको बैठकमा कांग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख विपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद आर्यालले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। उहाँले यसबारे ध्यानाकर्षण भएको बताउनु भएको छ। गएको जेठ 17 मा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमीन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विवादको सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। आज बसेको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभयो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताउनुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरी निरन्तर संसद अवरूद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर सोनी वाग्लेमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लेमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नै नदिई करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलेमतोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्। काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रहरीकारले काभ्रेका अनुसार दिउँसो 12:30 बजेदेखि गाड़ीको आवागमन तत्कालका लागि रोक लगाइएको हो। काभ्रेको धुलीखेल तथा सिन्धुलीतर्फ खुरकोट र नेपाल थोकमा गाड़ीलाई होल्ड गरिएको छ। सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। थप जानकारी तथा सूचनाको लागि 100 र 103 नम्बरमा सम्पर्क गर्न सूचना मार्फत प्रहरीको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय एक युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राडा अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कामना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिनअघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नशा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। यस्तो समस्या दुर्लभ मानिन्छ अनि 1,000 जनामा 1 जनालाई समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका 5 रातोडाँडामा रोकिएको ट्रकका पछाडि मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। आज बिहान NA5K9336 नम्बरको ट्रक बिग्रिएर सड़क किनारमा रोकिएको अवस्थामा LU12P9840 नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको दाङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक लमही नगरपालिका 7 हसनापुरका जीवन गिरीको ज्यान गएको हो। मोटरसाइकलमा पछाडि बसेका त्यही ठाउँका धनीराम चौधरी घाइते हुनुहुन्छ। उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको ओडा प्रहरीकारले लमई दाङले जनाएको छ। अब विदेशको खबर। विश्वभर सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द्व ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा द्वन्द्व र नागरिकमाथि आक्रमण दर्ता भएको प्रतिवेदनलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ। नर्वेको ओस्लोमा रहेको शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द्व प्रवृत्ति प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द्व विश्वभर दर्ता भएको जनाएको छ। यो संख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष रहेको छ। प्रतिवेदनमा भारत पाकिस्तान अफगानिस्तान पाकिस्तान कम्बोडिया थाइल्याण्ड बीचका सीमा तनावसँगै रूसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कार्यवाही जस्ता घटनाले विश्वमा राज्य राज्यबीचका द्वन्द्वलाई 80 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको उल्लेख छ। प्रतिवेदन अनुसार शीत युद्धको अन्त्यपछिको अवधि हेर्दा सन् 2025 तेस्रो सबैभन्दा घातक वर्ष बनेको छ। गएको वर्ष झण्डै 2,45,000 मानिसको मृत्यु प्रत्यक्ष लड़ाई वा राजनीतिक हिंसासँग सम्बन्धित घटनामा भएको अनुमान छ। तीमध्ये झण्डै 76,500 घटना नागरिकलाई लक्षित आक्रमणका रूपमा दर्ता भएका छन्। यो सन् 2024 14,200 भन्दा धेरै गुणाले बढ़ी हो। प्रतिवेदनले शीतयुद्धपछि सन् 1994 रूवाण्डा नरसंहार र सन् 2021 इथियोपियाको टिग्रे युद्धपछि यति ठूलो मात्रामा रक्तपात भएको देखिएको यो तेस्रो ठूलो चरण भएको उल्लेख गरेको छ। विश्लेषकहरूले अफ्रिका सबैभन्दा धेरै प्रभावित क्षेत्र बनेको बताएका छन्। त्यसपछि एसिया मध्य पूर्व अमेरिका र यूरोप रहेका छन्। अब खेल खबर। फिफा विश्वकप सन् 2026 उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि नेमवाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यससँगै हिजो इन्फा अध्यक्ष नेमवाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेपा पुग्नु भएको थियो, तर राखेपाले दुवैजना विदेश यात्राको रोक फुकाउन अस्वीकार गरेको हो। आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिशमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यसअघि राखेपले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राखेपले 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदन गुरूङ गृह मन्त्रालय फर्किँदै महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै गुरूङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति। चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नशा चिरफार नगरी शल्यक्रिया, 1,000 जनामा 1 जनालाई समस्या हुने गरेको डाक्टरको भनाई। सन् 2025 विश्वव्यापी द्वन्द्व दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक, अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्यपूर्वमा पनि द्वन्द्व तीव्र। र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए।
5: नेपाल ब्यांक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्यांकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको 19औं अधिवेशन आउँदो आइतबार जेठ 31 गते हुने भएको छ। हिजो बसेको काठमाडौँ महानगरपालिकाको 50औं नगर कार्यपालिका बैठकले अधिवेशनको मिति तय गरेको हो। बैठकले जेठको 31 गते बिहान 11 बजे राष्ट्रिय सभागृहमा नगरसभाको 19औं अधिवेशनको पहिलो बैठक बस्ने गरी अधिवेशन गर्ने प्रस्ताव पारित गरेको महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिनुभयो। त्यसैगरी बैठकले नेपाल भाषाको स्थानीय पाठ्यक्रम, बाल विकास तथा पूर्व प्राथमिक तहको पाठ्यक्रम पनि स्वीकृत गरेको छ। काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरूमा कक्षा 8 नेपाल भाषाको पठन पाठन हुन्छ। पूर्व प्राथमिक तहमा पनि त्यसलाई लागू गर्ने गरी पाठ्यक्रम स्वीकृत गरेको काठमाडौँ महानगरले जनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कबाट विकसित भएका प्रविधिहरू किसानसम्म पुर्याउनु पर्नेमा उद्यमी किसान र कृषि वैज्ञानिकले जोड़ दिएका छन्। नार्कको राष्ट्रिय वायु अनुसन्धान केन्द्रले ललितपुर खुमलटारमा गरेको उद्यमी किसान र कृषि वैज्ञानिक बीचको अन्तर्क्रिया गोष्ठीमा सहभागीले किसानका लागि प्रविधि विकास भइरहेको तर पहुँच पुग्न नसकेको बताएका हुन्। कृषि क्षेत्रमा देखिएका चुनौती, मुख्य बालीमा विकास भएका प्रविधि, अनुसन्धानबाट विकसित नवीनतम प्रविधि तथा किसानका व्यावहारिक समस्याबारे गोष्ठीमा विस्तृत छलफल गरिएको थियो। नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठले अहिले धेरै जिम्मेवारी पालिकामा पुगेको र किसानले पालिकामा सम्पर्क गर्न सक्ने बताउनुभयो। अनुसन्धानबाट विकसित प्रविधिहरू किसानसम्म प्रभावकारी रूपमा पुर्याउन आवश्यक रहेको उहाँको भनाइ छ। त्यस्तै पशु तथा मत्स्य अनुसन्धानतर्फकी निर्देशक डाक्टर निना अमात्य गोर्खालीले अनुसन्धानका उपलब्धिलाई व्यवहारमा उतार्न किसानको पनि उत्तिकै चासो र सक्रियता आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा राष्ट्रिय वायु अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराईले किसान र वैज्ञानिक बीचको प्रत्यक्ष संवादबाट कृषिको विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नु भएको थियो। र भक्तपुरको सूर्यविनायक नगरपालिका साथ गुण्डु छेडा सड़कमा गैराती मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा बा 91P5505 नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोकका 27 सिद्धार्थ तामाङको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मध्यपुर अस्पताल थिमीमा ज्यान गएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलको चालकको उपचार भइरहेको छ। दिउँसो 3 राष्ट्रिय र चार भञ्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदन गुरूङ गृह मन्त्रालय फर्किँदै महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै गुरूङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। काठमाडौँ महानगरपालिकाको 19औं अधिवेशन आउँदो आइतबार। नेपाल भाषाको स्थानीय पाठ्यक्रम, बाल विकास तथा पूर्व प्राथमिक तहको पाठ्यक्रम स्वीकृत। र नार्कबाट विकसित प्रविधिहरू किसानसम्म पुर्याउनु पर्नेमा उद्यमी किसान र कृषि वैज्ञानिकको जोड़। अहिलेलाई चार भञ्जाङभित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइ सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुसी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
9: सुवर्ण अवसर, सुवर्ण अवसर।
10: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिन सम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R 13 फिल्म हल चोक, लमजुङ।

0: Mania, Extreme Energy Drink.
1: बिस्तारै बिस्तारै लु बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
2: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो, तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
5: बेसीसहर नगरपालिका, लमजुङ।

0: छाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
0: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
2: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
3: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
4: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
3: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
4: सम्पर्क मोबाइल 9846019018, 9846019018।
5: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 8 13 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665 20 293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Extreme energy drink.
1: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
2: फारम भर्ने अन्तिम मिति यही जेष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
1: थप जानकारीको लागि सम्पर्क
2: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655 95 911, 98452 11511, 98457 0879।
1: पुनश्च यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
3: होइन खुसी के खान्छौ, आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
4: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
3: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
4: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
3: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
4: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
3: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
5: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
4: महको सेवन स्वस्थ र दीर्घ जीवन।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461 26 344, 98461 26 344।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका 7 एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको वासस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: Siphonia. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनियोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली विशेषर साथ सानी।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएफ किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: विचार दाँतकै समस्या छ त कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665524497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: टाउठी लाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9840-00-2160।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आख्यावा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परेमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यैमरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त्या जोगिना
2: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania?
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
5: हेलो, म संगदीप 95 मेगाहर्ज

0: जय श्री राम, जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लम्जुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ, कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
7: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
8: लम्जुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7 लम्जुङ।
9: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लम्जुङ।
8: प्रोपाइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0663 520 532, मोबाइल 98460 90301, 98460 74 065।
9: नोट, फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
10: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुलास चिउरा कलर, अरू भन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856466।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850686780।
8: अनि तयो कागज केमे थियो वा? अँ झिल्काई, के पर्सनल नम्बर ब्लक लैबी?
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिस तरी आएर ब्लक लै र खलखाई।
8: अनि ब्याङ्करी?
9: ब्याङ्करी
8: अँ
9: सर चाहिँ तली लगपर्दी
8: चम्लपति न आफै न मोबाइल नम्बर फेरिदिए बेर ब्लक तयार विषय आफै न ब्याङ्क दिए पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
9: सतर्क तना ठगी तब्दक्या जोगिना
10: सिद्धार्थ ब्याङ्करले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: California. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेचिसर साथ, भीमसेन थान चोक, फोन 0663520120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
0: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठिक 5 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: Kapani Radio Marsengi FM 95.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रम्जुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunny, extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ सम्पर्क 98461 26 344 98461 26 344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमसुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 0665909999 98477 69229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463 38518।

0: Media, and Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846019018 9846019018।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
8: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा थापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
4: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
8: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
9: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
10: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841823284 र 9921980746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्के निल पर्दिमो न्यो तने सतर्क तना ठजरिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665202009।

0: ¿Qué es todo esto?
1: चाहिए फिफा विश्व कप का लागि सोमालियाली रेफ्री आठलाई अमेरिका प्रवेशमा रोक।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज मन्त्री परिषद विस्तार भएको छ। गृह मन्त्रालयको जिम्मेवारी फेरि सुदन गुरूङले पाउनु भएको छ। गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा गोर्खा एकबाट निर्वाचित उहाँ यसअघि 27 दिन गृहमन्त्री बन्नुभएको थियो। उहाँ गएको चैत 13 गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा वैशाख 9 पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि छानबिन भएको थियो। समितिको प्रतिवेदन नै सार्वजनिक नगरी सरकारले आज गृहमन्त्रीको जिम्मेवारीमा शपथ गराएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले आजै गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान तथा नवप्रवर्धन मन्त्रीमा महावीर पुनलाई सिफारिश गर्नुभएको थियो। नवनियुक्त मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। उहाँ कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो। विज्ञान प्रविधि र नवप्रवर्धनको क्षेत्रमा लामो समयदेखि क्रियाशील उहाँ आफ्नै अवधारणा र माग अनुसार गठन भएको मन्त्रालयको नेतृत्वमा पुग्नु भएको हो।
1: यसैबीच आज बसेको मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने सहित विभिन्न निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले गुरूङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन अनुसार स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गएको वैशाख 28 मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्त अच्युत मणि नेउपाने सदस्य हुनुहुन्थ्यो। त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्य तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना, लावर न्यादी खोला जलविद्युत आयोजना, हुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता पोखरेल,
8: तल्लो अरू जलविद्युत आयोजना, लोअर नदी खोला जलविद्युत आयोजना, हुन्सा खोला जलविद्युत आयोजना र तारी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने, दोस्रोमा निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को महिला मन्त्रालयबाट छ, श्री विशाल कुमार भण्डारी दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने र अन्त्यमा छ पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने।
7: यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभएको हो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएका बताउनुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरी संसद अवरूद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर छोणिम वाग्लीमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लीमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नदी करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलिमतोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्।
1: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरूले अडान कायम राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो। आजको बैठकमा कांग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख विपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद आर्यले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। उहाँले यसबारे ध्यानकर्षण भएको बताउनु भएको छ। गएको जेठ सत्रमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विवादका सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। आज बसेको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो। यस्तै विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।
7: चैते धानमा नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धानबालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाला सुक्ने समस्या आएको कृषि विकास कार्यालय चितवनले जनाएको छ। कार्यालय प्रमुख झलकनाथ कणेलले राप्ती, खैरहनी, रत्ननगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष प्री मनसूनमा लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने, रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। नेक ब्लास्ट मुख्यत बिउबाट सर्ने रोग हो। पुराना धानका जातमा रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै जाने भएकोले संक्रमणको जोखिम बढ़ने नार्कको धानबाली विज्ञ डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो। किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्ता समस्या हुन सक्ने उहाँको भनाइ छ। यो रोगका कारण उत्पादनमा कमी आउने जोखिम भएकोले खेतको नियमित अनुगमन गर्न, रोगग्रस्त बाला हटाउन, आवश्यक परामर्श लिएर रोग व्यवस्थापनका उपाय अपनाउन तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई कृषि विज्ञले आग्रह गरेका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विश्वकप फुटबलको रौनक नेपालमा पनि शुरू, जर्सीको कारोबार बढ़दो बारे रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
9: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
10: बेटर अप्लायन्सेस।

0: ¿Qué es todo esto?
1: ज्ञान तथा नवप्रवर्धन मन्त्रीमा नियुक्त पद तथा गोपनीयताको शपथ ग्रहण अर्थमन्त्री वाग्लेमाथि करका दर हेरफेरमा लागेको आरोप सरकारका प्रवक्ता पोखरेलबाट बचाउ प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित शहीदको सम्झनामा विपक्षीबाट पाँच मिनट मौन धारण सभामुखको आपत्ति चैत्यधानमा नेक ब्लास्ट रोगको संक्रमण तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै अन्यत्र फैलन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा पंक्षी नष्ट गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार 72 फार्ममा झण्डै 5,15,000 पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गरिएको छ। सबैभन्दा बढ़ी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरामा समस्या देखिएको छ। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्यटोलीले 7,00,000 अण्डा र 1,83,00,000 टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। दाहालका अनुसार केही हप्ता अघि झापा मोरङ सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी बारा चितवन हुँदै काठमाण्डौ भक्तपुर ललितपुर जिल्लामा बर्ड फ्लू फैलिएको छ। पछिल्लो समय नवलपरासीमा पनि देखिन थालेको छ। काठमाण्डौ उपत्यका बर्ड फ्लूको जोखिममा छ। बर्ड फ्लू नियन्त्रण नियमावली 2078 अनुसार यसरी पंक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको 75% राहत दिने व्यवस्था गरिएको छ। लागत मूल्य जिल्ला अनुसार फरक पर्न सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारी लगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहालले बताउनुभयो।
1: हिजो दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य ओह्रालो लागेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.54 अंकले घटेर 2,733.59 बिन्दुमा झरेको छ। नेप्सी लगातार चौथो कारोबार दिन घटेको हो। दिउँसो 1:20 2,702 बिन्दुमा झरेको नेप्सी बन्द हुने बेलामा सम्हालिएको हो। आज होटल तथा पर्यटन, जलविद्युत उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक घटेकामा फाइनान्स समूहको सूचक 1% ओह्रालो लागेको छ। आज 151 कम्पनीका शेयर घटेकामा 105 बढ़ेको छ। आज 15 कम्पनीको शेयर घटबढ़ भएको छैन। आज क्रिस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर 9% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन सोपान फार्मास्युटिकल्स र कालिन्चोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.08 करोड़को कारोबार भएकोमा आज 357 कम्पनीका 1,23,00,000 कित्ता शेयर 6,44 करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम गएको वैशाख 15 गते यताकै धेरै हो। त्यस दिन 6,53,00,000 रूपियाँको शेयर किनबेच भएको थियो।
2: सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि कास्कीको पोखरा महानगरपालिका नौ पृथ्वी चोकदेखि हङकङ बजार ट्राफिक प्रहरी कार्यालय हुँदै नयाँ बजार जोड्ने सड़क चौड़ा भएको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न संघ संस्थाले निर्माण गरेका भवनमा गएको जेठ 18 गते महानगरपालिकाले डोजर चलाएको थियो। हङकङ बजारको पूर्वपट्टि रहेका संरचना भत्काइएपछि त्यहाँ सड़क खुला र फराकिलो बनेको हो। महानगरका मेयर धनराज आचार्यले अब सड़कलाई दुई लेनमा विस्तार तथा स्तर उन्नति गरिने बताउनुभयो। महानगरपालिकाले पूर्व सूचना गरेर त्यस क्षेत्रमा बनेका अनधिकृत संरचना हटाएको थियो। पोखरा नौका वडा अध्यक्ष दिपेन्द्र मर्सानीले दुई लेन सड़क निर्माणका लागि बजेट समेत सुनिश्चित भइसकेको बताउनुभयो। बस पार्कको जग्गा मिचेर बनाइएका पसल लगायत सबै संरचना हटाउन महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले यसअघि नै सार्वजनिक सूचना निकालिसकेका छन्। नगर विकास समितिको स्वामित्वमा रहेको बस पार्कको जग्गामा स्थानीय बासिन्दा, सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरू रहेका छन्। 2032 सालमा 205 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। बस पार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले झण्डै 60 रोपनी क्षेत्रफल मात्र बाँकी छ।
1: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप शुरू हुन दुई दिन मात्रै बाँकी छ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भएको यो प्रतियोगितामा विश्वकप इतिहासमै पहिलो पटक 48 देश सहभागी हुँदैछन्। आयोजक र सहभागी हुने देशमा मात्रै होइन नेपालमा पनि विश्वकप फुटबलको रौनक शुरू भइसकेको छ। जर्सी तथा बल किन्न र मन परेको टोलीको समर्थनका लागि खेलप्रेमी जुटेका छन्। सुनौ यो रिपोर्ट।
2: काठमाण्डौको चन्द्रागिरी नगरपालिका 5 बस्ने ज्ञानेन्द्र सापकोटा घर वरिपरि फुटबल खेलिरहनुहुन्छ। अरू बेला फुटबल खेल्ने हेर्ने गरे पनि हरेक चार चार वर्षमा आउने विश्वकपको माहौल छुट्टै लाग्ने उहाँ बताउनुहुन्छ।
0: राम्रो क्वालिटीको जर्सीहरू प्राइसहरू पनि राम्रो भएको कारणले चाहिँ म जर्सी चाहिँ अनलाइनबाट हेरेर आएको अनि जर्सीहरू पनि एकदम राम्रो क्वालिटीको रहेछ। अहिले यो विश्वकप आउँदाखेरि चाहिँ माहौल एकदम चर्किएको छ, सबैजना आफ्नो मनपर्ने देशको जर्सीहरू लाएर फुटबलहरू हेरेर मनोरञ्जनबाट चाहिँ एकदम खुसी भएको कुरा चाहिँ अलि प्रष्ट देखिन्छ। फुटबल प्रेमीहरू अनि त्यो हेर्ने मान्छेहरूले चाहिँ टी सर्ट जर्सीहरू भयो, कट्टुहरू भयो, अब फुटबल सुजहरू भयो, फुटबलहरू पनि भयो किन्ने, खेल्ने, हेर्ने, मनोरञ्जन लिने त्यस्तो गर्दैछ।
2: नेपालमा पनि फुटबल खेल्ने र प्रतियोगिता हेर्न रुचाउने खेल प्रेमी धेरै छन्। आफ्नो देशले अहिलेसम्म विश्वकप फुटबल खेल्न नसके पनि यो प्रतियोगिताले सिकाइमा सकारात्मक प्रभाव पार्ने सापकोटाको बुझाइ छ।
0: नेपालमा चाहिँ तपाईँको यो विश्वकपहरू नभए पनि फुटबल प्रेमीहरू धेरै हुनुहुन्छ, किनभने चाहिँ फुटबल गेम भनेको आफ्नो शरीरको स्वास्थ्यको लागि पनि एकदम राम्रो हो। आफ्नो देशमा अब यस्तो यो विश्वकप नभए पनि अरूको देशको हेरेर सिकेर पछि त हुन्छ होला सायद भन्ने चाहिँ हामी आशा गर्छौँ।
2: सहरमा मात्रै होइन, विश्वकप फुटबलको उत्सव गाउँघरमा पनि उत्तिकै हुन्छ। फुटबल प्रेमीहरू विशेष गरी आफूले समर्थन गर्ने टोलीको जर्सी लगाएर खेल हेर्न पाउँदा छुट्टै उत्साह हुने बताउँछन्। काठमाडौँको नैकाबाट त्रिपुरेश्वरमा जर्सी किन्न आएका आदर्श श्रेष्ठ।
3: राम्रै लागिरहेछ, पहिला भन्दा हल्का फरक छ, अहिले चाहिँ प्लेयरहरू फरक छ, अलि राम्रो राम्रो टिममा छ। पहिलेबाट बच्चेबाट फुटबल खेल्न मन लाग्छ है, मलाई चाहिँ फुटसल गइरहने रङ्ग चाहिँ छ।
2: विश्वकप नजिकै जाँदा युवाहरू मात्र होइन बालबालिका र अरू उमेर समूहका समेत जर्सी किन्न पुगिरहेका छन्। अर्जेन्टिना, ब्राजिल, फ्रान्स, पोर्चुगल, स्पेन र इङ्ल्याण्डका जर्सीको माग बढेको व्यवसायीहरू बताउँछन्। केही महिनादेखि सुस्त रहेको खेल सामग्रीको व्यापार विश्वकपको माहौलसँगै चलायमान भएको बताउनुहुन्छ व्यवसायी लक्ष्मी श्रेष्ठ।
4: जर्सीको व्यवसाय व्यापार पहिला भन्दा नर्मलै छ, त्यस्तो वाउ पनि छैन, त्यस्तो नहुने टाइप पनि छैन, मिडियम। अहिले वर्ल्ड कपको माहौल भएको कारणले म्याक्सिमम मान्छेहरूले वर्ल्ड कपकै जर्सीहरू किन्न आउँछन् होइन, अनि त्यसमा पनि म्याक्सिमम जर्सी कुन लिन आउँछन् भन्दाखेरि पोर्चुगल, ब्राजिल, अर्जेन्टिना तिनीहरू चाहिँ अलिक बढी नै।
2: फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप 2026 यही बिहिबार रातिदेखि शुरू हुँदैछ। 48 टोली सहभागी हुने यो संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप मानिएको छ। विश्वभर फुटबलको रौनक सँगै नेपालमा पनि त्यसको उत्साह र चहल पहल देखिन थालेको हो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
6: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
8: ओपिडी सेवा,
6: विशेषज्ञ ओपिडी सेवा,
8: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
8: पूर्वकर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
8: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
1: उज्यालो रेडियो नेटवर्कबाट देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय एक युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राध्यापक डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कमाना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिन अघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। कार्डियो भास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले चिरफार नगरी आधुनिक न्यूरो इन्टरभेन्सनल प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखेको बताउनुभयो। यस्तो समस्या दुर्लभ मानिन्छ अनि 1,000 मा 1 जनालाई समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।
1: पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका 5 रातोडाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा 1 जनाको ज्यान गएको छ। अर्का 1 जना घाइते भएका छन्। आज बिहान NA5K9336 नम्बरको ट्रक बिग्रिएर सड़क किनारमा रोकिएको अवस्थामा LU12P9840 नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिएको दाङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक लमही नगरपालिका 7 हस्तनापुरका जीवन गिरीको ज्यान गएको हो। मोटरसाइकलमा पछाडि बसेका त्यही ठाउँका धनीराम चौधरी घाइते हुनुहुन्छ। उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ।
2: बिहिबारदेखि लगातार घटिरहेको सुनको भाव आज बढ़ेको छ। आज सुन तोलामा 2,000 रूपियाँले बढ़ेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,99,900 रूपियाँ थियो। आज चाँदीको भाव पनि तोलामा 20 रूपियाँले बढ़ेको छ। हिजो तोलाको 4,905 रूपियाँ रहेको सुन चाँदीको भाव आज तोलाको 4,925 रूपियाँ पुगेको संघले जनाएको छ।
1: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा सामान्य वर्षा भएको छ। त्यस्तै राति बागमती, कोशी, गण्डकी प्रदेशका पहाड़ी थोरै ठाउँ तथा मधेस, कडाली र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने गर्मी बढ़दै गएको छ। यसैबीच काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै दिउँसो बन्द गरिएको बीपी राजमार्ग खुलेको छ। 12:30 बजेदेखि गाड़ी रोकिएकोमा दिउँसो 4 बजेदेखि चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले सड़कको अवस्था बुझेर अनि सावधानी अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चिनिया सेनाको गतिविधिलाई सहयोग गरिरहेको विश्वास व्यक्त गर्दै तीनलाई समेटिएको अध्यावधिक सूची सार्वजनिक गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हिजो सार्वजनिक गरेको सूचीमा चीनका चर्चित प्रविधि कम्पनीहरू अलिबाबा, बाइडु, टेनसेन्ट, विद्युतीय गाड़ी निर्माता बीवाईडी लगायतका कम्पनी समावेश छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ता अघि बेजिङमा चीनिया राष्ट्रपति शी जिनपिङसँग भेटवार्ता गरेपछि यो सूची सार्वजनिक भएको हो। पेन्टागनको पछिल्लो निर्णयले विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण गरिएको समाचार संस्था एएफपीले जनाएको छ। रक्षा मन्त्रालयले यसअघि फेब्रुअरीमा यस्तै सूची संक्षिप्त रूपमा सार्वजनिक गरे पनि केही समयपछि कुनै स्पष्ट कारण नदिई फिर्ता लिएको थियो। नयाँ सूची धेरैजसो रूपमा फेब्रुअरीको संस्करणसँग मिल्दोजुल्दो छ। तर त्यसबेला सूचीबाट हटाइएका दुई प्रमुख मेमोरी चिप उत्पादक कम्पनी चांगीसन मेमोरी टेक्नोलोजी र याङजे मेमोरी टेक्नोलोजीलाई पुनः समावेश गरिएको छ। सूचीमा समावेश गरिएका कम्पनीहरूमध्ये अलिबाबा, बाइडु र टेनसेन्ट चीनका कृत्रिम बौद्धिकता एआई क्षेत्रमा अग्रणी मानिन्छन्। टेनसेन्ट यसअघि नै अमेरिकी निगरानी सूचीमा परिसकेको थियो। अमेरिकाले चीनका संवेदनशील प्रविधि, कृत्रिम बौद्धिमत्ता र कच्चा र उच्च प्रविधियुक्त उद्योगहरूमा सैन्य सम्बन्ध रहेको आशंका बढ़दै गएको सन्दर्भमा यो कदम चालेको जनाएको छ।
1: अब केही खेल खबर। फिफा विश्वकप 2026 को उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम निमाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले तिरोन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि निमाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यससँगै हिजो एन्फा अध्यक्ष निमाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेप पुगेका थिए, तर राखेपले दुवैजनालाई विदेश यात्राको रोक्का फुकाउन अस्वीकार गरेको थियो। आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिशमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यससँगै राखेपले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राखेपले 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो।
2: र फिफा विश्वकप फुटबलमा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाका उमर अब्दुल कादिर आटनलाई अमेरिकाले प्रवेश अनुमति दिन अस्वीकार गरेको छ। अमेरिकाले प्रवेश अनुमति नदिएपछि विश्वकप फुटबलमा पहिलो सोमालियाली रेफ्री बन्ने तयारीमा रहेका आटन प्रतियोगिताबाट बाहिरिएका छन्। आटन सन् 2025 अफ्रिकाका उत्कृष्ट रेफ्री घोषित भएका थिए। उनलाई अमेरिकी अध्ययन अधिकारीहरूले मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएका हुन्। अमेरिका प्रवेश अनुमति नपाएपछि आटनको नाम फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको छ। अहिले उनी टर्कीमा छन्। आटनलाई अमेरिकाले किन प्रवेश नदिएको भन्नेबारे विवरण सार्वजनिक भएको छैन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्धमा पर्ने देशहरूमा सोमालिया पनि छ। 23 संस्करणको फिफा विश्वकप पर्सि बिहिबार रातिदेखि अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा शुरू हुँदैछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: मन्त्री परिषदको विस्तार, सुधन गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुनर्विज्ञान तथा नव प्रवर्तन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण।
1: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति।
2: नेपालमा पनि विश्वकप फुटबलको रौनक शुरू, मन परेको टोलीको समर्थनमा खेलप्रेमीलाई जर्सी तथा बल किन्न चटारो।
1: अमेरिकाले चीनको बीवाईडी अलिबाबा वाइडूलाई चिनिया सेनालाई सहयोग पुर्याउने सूचीमा राख्यो। विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण।
2: र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए, फिफा विश्वकपका लागि सोमालियाली रेफ्री आटनलाई अमेरिका प्रवेशमा रोक।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरूलासँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041223, 401124, मोबाइल 98415414848।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसीसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा साँझ 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पसलहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आगामी आर्थिक वर्ष बेसीसह नगरपालिकालाई 50,85,00,000 बजेट, चालू आर्थिक वर्षको तुलनामा 1,29,00,000 रूपियाँ कम। मर्स्याङ्गदी गाउँपालिकालाई भने चालू आर्थिक वर्षको भन्दा 2,65,00,000 रूपियाँ बढ़ी बजेट विनियोजन। पुस्तुनी स्थित ऐतिहासिक देवी मन्दिरसम्म पुग्ने सिंढ़ी सहितको आकर्षक गोरेटो बाटो निर्माण हुँदै र प्रमुख जिल्लाधिकारीको संयोजकत्वमा जिल्लामा भूमि समस्या समाधान समिति बन्ने। अब समाचार विस्तारमा। आगामी आर्थिक वर्षमा लमजुङको बेसी सहर नगरपालिकाले चालू आर्थिक वर्षभन्दा 1,25,00,000 कम बजेट पाउने भएको छ। सदरमुकाम समेत रहेको बेसी सहर नगरपालिकाले चालू आर्थिक वर्षभन्दा 1,29,00,000 रूपियाँ कम बजेट पाउने भएको हो। नेपाल सरकारको अर्थ मन्त्रालयले सार्वजनिक गरेको वित्तीय हस्तान्तरण विवरण अनुसार जिल्लाकै सबैभन्दा धेरै बेसी सहर नगरपालिकाले 50,85,00,000 बजेट पाउने भएको छ। बेसी सहरले चालू आर्थिक वर्षमा 52,14,00,000 पाएको थियो। आगामी आर्थिक वर्षका लागि बेसी सहर नगरपालिकाले चालूतर्फा 46,17,00,000 र पुँजीगततर्फा 4,68,00,000 रूपियाँ बजेट पाउने भएको हो। सोमध्ये बेसी सहरले पुँजीगत प्रकृतिको समपूरक अनुदानतर्फ 2,58,00,000 रूपियाँ पाउने भएको छ। आगामी आर्थिक वर्षका लागि बेसी सहर नगरपालिकाले सशर्त अनुदानतर्फ पुँजीगत प्रकृतिको 30,00,000 र चालू 62,21,00,000 रूपियाँ गरी 33,21,00,000

0: भएको छ भने गाउँपालिकाको लागि मात्रै 1,34,92,00,000 रूपियाँ विनियोजन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा जिल्लाको बजेट वृद्धि भए पनि आगामी आर्थिक वर्षका लागि भने अधिकांश पालिकामा बजेट घटेर आउने भएको छ। आगामी आर्थिक वर्षमा लमजुङका स्थानीय तहका लागि 3,16,78,00,000 रूपियाँ अन्तर सरकारी वित्तीय हस्तान्तरण अनुदान प्राप्त हुने भएको छ। राष्ट्रकविको जन्मस्थल मर्सेङ्गदी गाउँपालिका वडा नम्बर 6 पुस्तुन बाहुन डाँडा स्थित ऐतिहासिक देवी मन्दिरसम्म पुग्न सिँढ़ी सहितको आकर्षक गोरेटो बाटो निर्माण कार्य तीव्र गतिमा अघि बढ़ाइएको छ। 2072 सालको महाभूकम्पबाट क्षतिग्रस्त भएको देवी मन्दिर स्थानीयवासी तथा देश विदेशमा रहेका शुभेच्छिक दाताहरूको सहयोगमा पुननिर्माण सम्पन्न भएपछि मन्दिरसम्मको पहुँच सहज बनाउन पदमार्ग निर्माण थालिएको हो। मर्सेङ्गदी गाउँपालिकाबाट 5,00,000 रूपियाँ र गण्डकी प्रदेश सरकारबाट 10,00,000 रूपियाँ गरी कुल 15,00,000 रूपियाँ बजेट विनियोजन गरिएकोमा गाउँपालिकाको 5,00,000 रूपियाँ बराबरको काम सम्पन्न भइसकेको छ। प्रदेश सरकारको बजेटबाट हाल राष्ट्रकवि पार्कदेखि चौतारीसम्म पक्की सिँढ़ी सहितको गोरेटो बाटो निर्माण कार्य भइरहेको छ। निर्माणाधीन पदमार्ग शुरू पूरा भएपछि देवी मन्दिर दर्शनका लागि आउने भक्तजन स्थानीयवासी तथा आन्तरिक पर्यटकलाई आवत जावतमा सहज हुने अपेक्षा गरिएको छ। साथै यसले धार्मिक तथा ग्रामीण पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। सो क्षेत्रमा हरियाली प्रवर्धनका लागि वृक्षरोपण गरिने भएको छ। डिभिजन वन कार्यालयको सहयोगमा असार 3 र असार 20 गते वृक्षरोपण कार्यक्रम सञ्चालन गरिने देवी थान संरक्षण समितिका को सदस्य विनोद गुरूङले बताउनुभयो। उहाँका अनुसार मन्दिर परिसर र पदमार्ग क्षेत्रलाई हरभरा बनाउन वृक्षरोपण अभियान सञ्चालन गर्न लागिएको हो। देवीथान संरक्षण समितिका सल्लाहकार लोकनाथ घिमिरेले मन्दिर पुननिर्माणसँगै पदमार्ग र वृक्षरोपण कार्यक्रमले सो क्षेत्रको धार्मिक सांस्कृतिक तथा पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो। सरकारले भूमि समस्या समाधानका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नयाँ समिति गठन हुने भएको छ। नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले देशभरका जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भूमि समस्या समाधान समिति गठन गर्ने निर्णय गरेको हो। नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार जिल्ला भूमि समस्या समाधान समिति गठन गरिएको हो। मन्त्रालयले 2083 वैशाख 20 गते जारी गरेको पत्र मार्फत सबै जिल्लामा समितिको गठन गरी नियमावलीमा व्यवस्था भए अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको हो। जिल्ला स्तरमा गठन हुने समितिको अध्यक्षमा प्रमुख जिल्लाधिकारी रहने व्यवस्था गरिएको छ। सो बाहेक प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्लाभित्रको स्थानीय तहको प्रमुख सदस्य रहनेछन्। त्यसै गरी प्रमुख प्रशासकीय अधिकृत जिल्ला समन्वय अधिकारी जिल्ला भूमि प्रशासन कार्यालयका प्रमुख जिल्ला वन कार्यालयका प्रमुख तथा जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहनेछन्। नापी कार्यालयका प्रमुख सदस्य सचिवको जिम्मेवारीमा रहने व्यवस्था गरिएको छ। सरकारले आय अव्यवस्थित बसोबासी भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा भूमि सम्बन्धी विभिन्न समस्याको समाधानलाई प्रभावकारी बनाउन जिल्ला समिति गठन गरिएको जनाएको छ। मन्त्रालयले नवगठित समितिहरूलाई प्रचलित कानूनी व्यवस्था अनुसार आवश्यक कार्य अघि बढ़ाउन अनुरोध गरेको छ। लमजुङमा भूमिहीन दलित तथा सुकुम्बासीहरूलाई जग्ग धनी पूर्जा वितरणको अन्तिम तयारी हुँदै गर्दा आयोग नै खारेजीमा परेपछि बाँकी काममा अन्यल भएको थियो। तर अब सरकारले नयाँ समितिलाई जिम्मेवारी दिएसँगै बाँकी कामले निरन्तरता पाउने अपेक्षा गरिएको छ। सुकुम्बासीहरूको अवस्था अध्ययन गर्दै लाल पूर्जा प्रदान गर्नका लागि भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश 2076 बमोजिम सरकारले सुकुम्बासी आयोगको गठन गरेको थियो। त्यसपश्चात देशको राजनीतिक परिवर्तनसँगै पटक पटक गठन भएका आयोग खारिजी भएका छन्। यसअघिको समितिले अव्यवस्थित बसोबास भएका भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी 3 प्रकृतिको लगत संकलन गरेको थियो। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सेङ्गदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का

0: लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
1: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
0: थप जानकारीको लागि सम्पर्क
1: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0556595911, 98452111, 98457069।
0: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
2: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
3: कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
4: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
4: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
4: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
4: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
4: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: GPA 3.6024 सम्म 100% छात्रवृत्ति,
4: GPA 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
3: GPA 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
4: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 98460-74553, 98560-45875, 98460-85791 र 98460-83862।
5: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको मर्सङ्गदी गाउँपालिकाले आगामी आर्थिक वर्षमा चालू आर्थिक वर्षको तुलनामा 2,65,00,000 बढ़ी बजेट पाउने भएको छ। चालू आर्थिक वर्षमा 39,15,00,000 रूपियाँ अनुदान पाएको मर्सङ्गदी गाउँपालिकाले आगामी आर्थिक वर्षमा 41,80,00,000 पाउने भएको हो। सरकारले सार्वजनिक गरेको वित्तीय हस्तान्तरण विवरण अनुसार मर्सङ्गदी गाउँपालिकाले आगामी आर्थिक वर्षमा प्राप्त गर्ने बजेट मध्ये 5,11,00,000 पूँजीगत प्रकृतिको रहेको छ। भने 36,69,00,000 रूपियाँ चालू प्रकृतिको रहेको छ। आगामी आर्थिक वर्षका लागि मर्संगदीले सामान्यकरण अनुदानतर्फ 10,36,00,000 पाउने भएको छ। सोमध्ये 4,69,00,000 सूत्रमा आधारित अनुदान रहेको छ भने 5,00,00,000 न्यूनतम अनुदान र 57,00,000 रूपियाँ कार्य सम्पादनमा आधारित अनुदान रहेको छ। त्यसै गरी गाउँपालिकाले आगामी आर्थिक वर्षमा 26,63,00,000 रूपियाँ सशर्त अनुदान पाउने भएको छ। सोमध्ये 30,00,000 पूँजीगत प्रकृतिको रहेको छ भने 26,33,00,000 रूपियाँ चालूतर्फ रहेको छ। आगामी आर्थिक वर्षका लागि मर्संगदी गाउँपालिकामा पूँजीगत प्रकृतिको विशेष अनुदान 1,93,00,000 रूपियाँ रहेको छ। सो बाहेक मर्संगदी गाउँपालिकाले 2,88,00,000 रूपियाँ पूँजीगत प्रकृतिको समपूरक अनुदान र पूँजीगत प्रकृतिकै 1,93,00,000 रूपियाँ विशेष अनुदान पाउने भएको छ। जिल्लाका 8 स्थानीय तहमध्ये आगामी आर्थिक वर्षका लागि मर्संगदी सहित 3 स्थानीय तहको मात्रै चालू आर्थिक वर्षको तुलनामा बजेट वृद्धि भएको छ। बजेट वृद्धि हुने स्थानीय तहहरूमा मर्संगदी सहित दोर्दी र दूधपोखरी गाउँपालिका रहेका छन्। कोलसुथर गाउँपालिका 5 सिंदीमा महिला सिपमूलक कार्यक्रम अन्तर्गत 3 दिने अचार तथा आलू चिप्स बनाउने तालिम सम्पन्न भएको छ। हिमाल ज्योति आमा समूहको भवनमा सञ्चालन भएको उक्त तालिम पर्यटकीय गाउँ सिंदीका महिलाहरूले लक्षित गरी आयोजना गरिएको हो। हिमाल ज्योति आमा समूहको भवनमा सञ्चालन भएको तालिममा स्थानीय महिलाको सहभागिता रहेको छ। पर्यटकीय गाउँ सिंदी महिलालाई स्वरोजगार र आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। आमा समूहकी उपाध्यक्ष मनिषा गुरूङको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सूर्य प्रसाद गुरूङले तालिमबाट प्राप्त सिपलाई व्यवहारमा उतारी आय आर्जनसँग जोड्न आग्रह गर्नुभयो। वहाँले आफ्नै गाउँठाउँमा सञ्चालन हुने यस्ता सिपमूलक तालिममा महिलाको सक्रिय सहभागिताले स्थानीय उद्यमशीलता विकासमा टेवा पुग्ने बताउनुभयो। कार्यक्रममा वडा नम्बर 5 अध्यक्ष गीत बहादुर गुरूङ, पूर्व कार्यपालिका सदस्य मंजू गुरूङ, महिला वडा सदस्य वर्तमाया गुरूङ, दलित महिला सदस्य खल कुमारी सार्की, हिमाल ज्योति आमा समूहकी अध्यक्ष रिस्मा गुरूङ तथा समूहका सदस्यहरू र स्थानीय महिलाहरूको उपस्थिति थियो। तालिममा बेसेसहरकी विमला श्रेष्ठ र निकिता गुरूङ श्रेष्ठले प्रशिक्षण दिनुभएको छ। कार्यक्रमको सञ्चालन वडा सचिव जयबहादुर बुढाले गर्नुभएको थियो। स्थानीय महिलालाई व्यावसायिक सिप प्रदान गरी स्वरोजगार सिर्जना तथा गरीबी न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

0: रायनस नगरपालिका आठ स्थित सर्वोदय सेवा आश्रममा विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन्। आश्रममा रहेका ज्येष्ठ नागरिकहरूको भरण पोषण तथा आश्रम व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले आश्रमका विभिन्न व्यक्तिहरूले नगद खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामग्री सहयोग गर्दै आएका छन्। सोही क्रममा रायनस नगरपालिका पाँच तीन पिप्ले निवासी देवकोटा र भगवती देवकोटाले आश्रममा 5030 रूपियाँ सहयोग गर्नुभएको छ। देवकोटा दम्पतिले बुहारी अनिसा देवकोटाको जन्मदिनको अवसरमा सो सहयोग प्रदान गर्नुभएको हो। यसै गरी काठमाडौँ विशेष अदालतमा कार्यरत न्यायाधीश हेमन्त रावलले 7000 रूपियाँ सहयोग गर्नुभएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। सरकारले निजी तथा सामुदायिक संचार माध्यमलाई सरकारी विज्ञापनमा रोक लगाएको भन्दै नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अगुवाईमा पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय लमजुङमा धरना दिएका छन्। पत्रकारहरूले मंगलबार एक घण्टा धरना दिएको हुन्। महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेलको नेतृत्वमा सम्पन्न धरना कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, गण्डकी प्रदेश सदस्य जनक श्रेष्ठ, महासंघका उपाध्यक्ष वसन्त भट्ट, रेडियो मर्स्याङदीका निर्देशक मीना गुरूङ, संचारकर्मी लक्ष्मी घले लगायत पत्रकारहरूको सहभागिता रहेको थियो। सरकारले सरकारी विज्ञापन सरकारी संचार माध्यमलाई मात्र दिने निर्णय सच्याउन माग गर्दै पत्रकारहरू निरन्तर आन्दोलनमा उत्रदै आएका छन्। पत्रकारहरूले विज्ञापन रोकिँदा संचार माध्यमहरूको आर्थिक अवस्था थप कमजोर बन्ने तथा स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष असर पर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ लमजुङ शाखाले केन्द्रीय निर्देशन अनुसार आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। महासंघले संचार क्षेत्रको संरक्षण प्रवर्धन तथा संचार माध्यमहरूको दिगोपनाका लागि सरकारले जिम्मेवार बन्न आग्रह गरेको लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेलले बताउनुभयो। चालू आर्थिक वर्षको 10 महिनामा 19 खर्ब 16 अर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार साउनदेखि वैशाखको अवधिमा 19 खर्ब 16 अर्ब 90 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। 10 महिनामा रेमिट्यान्स आप्रवाह भएको आर्थिक वर्षको यही अवधिको तुलनामा 41.2% बढ़ेको हो। राष्ट्र बैंकका अनुसार वैशाखमा मात्रै कीर्तिमानी 2 खर्ब 57 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यसअघि एक महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको थिएन। राष्ट्र बैंकका अनुसार जेठसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 33% बढ़ेर 13.26 अर्ब पुगेको छ। गएको वर्ष यस्तो आप्रवाह 10.6% बढ़ेको थियो। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आगामी आर्थिक वर्ष बेसी सह नगरपालिकालाई 50 करोड़ 85 लाख बजेट, चालू आर्थिक वर्षको तुलनामा 1 करोड़ 29 लाख रूपियाँ कम। मर्सङ्गी गाउँपालिकाले भनी चालू आर्थिक वर्षको भन्दा 2 करोड़ 65 लाख रूपियाँ बढ़ी बजेट विनियोजन। पुस्तुन स्थित ऐतिहासिक देवी मन्दिरसम्म पुग्ने सीढ़ी सहितको आकर्षक गोरेटो बाटो निर्माण हुँदै र प्रमुख जिल्लाधिकारीको संयोजकत्वमा जिल्लामा भूमि समस्या समाधान समिति बन्ने। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: औठी लाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665210083
6: सम्पर्क मोबाइल नम्बर 9 5 3 13 375
5: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
4: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
1: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका 7 युनिभर्सल चोक लम्सुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: सामाजिक सञ्जालजी छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सुखन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिगो वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परे मो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
6: हेलो, मर्चेंग दे FM 95 मेगाहर्ट्ज़।

0: कान्छी गर्भनुने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9855646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा बुझ्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड, जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
5: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
6: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
5: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
6: अब यो फोहोर के गर्ने त?
5: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
6: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
7: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ, स्वस्थ जीवन।
8: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ।
7: यो मोबाइलले पनि तनावै दियो भने?
9: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
10: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
11: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: यो रेडियो मर्चेंग दी एफएम 95 मेगाहर्ट्ज
1: सुन्न सकिन्छ। छैटौं पटक मन्त्री परिषद विस्तारसँगै सरकारले पाए पूर्णता। मन्त्रीहरूको वरियतामा समेत फेरबदल। नवनियुक्त गृहमन्त्री गुरूङद्वारा दरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा।
2: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने।
1: राजसपाको प्रदेश अधिवेशन शुरू। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने। गुटका कारण कांग्रेस विभाजनको संघारमा।
3: सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नुपर्ने स्थिति हुन्छ उनीहरूलाई।
1: रेमिटेन्समा ऐतिहासिक वृद्धि। 10 महिनामै 19 खर्ब रूपियाँ भित्रियो। 2.5 महिनामा बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो। मापदण्ड विपरीत हेडलाइट र हर्न बजाउनेलाई अब कार्यवाही हुने।
4: पहिलो चोटिकोलाई 500 जरिवाना गरिने, दोस्रो चोटिकोलाई 1000 र तेस्रो चोटिकोलाई 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
1: र एन्फा अध्यक्ष र महासचिवलाई विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान रोक।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: ग्रेडिङ र नम्बरलाई मात्र प्राथमिकता दिने अहिलेको शिक्षा प्रणाली ज्ञान र सामाजिक रूपान्तरणको प्रक्रिया होइन, विदेश जाने माध्यम जस्तो बनेको छ। अब शिक्षा उत्पादन, कृषि, समुदाय र राष्ट्रिय आवश्यकतासँग जोड़िनु पर्दछ। शिक्षित पुस्ताले आफ्नो समाजमा भविष्य देख्ने वातावरण बनाउनु पर्दछ। त्यसैले दीर्घकालमा सामाजिक संरचना कमजोर बनाउने, पुस्तागत सिप हराउने र परनिर्भरता बढ़ने भएकाले अहिलेको शिक्षा प्रणालीमा तत्काल फेरबदल ल्याउनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
6: प्रधानमन्त्री बालेन्द्र शाहले 6 पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। आज सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। नवनियुक्त दुवै मन्त्री दोस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा एकका सांसद गुरूङ गृहमन्त्री बन्नुभएको थियो भने स्वतन्त्र सांसद पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँहरू दुवैजनाले पदभार समेत ग्रहण गरिसक्नु भएको छ। पदभार ग्रहण गर्दै गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गर्नुभयो।
2: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम SIVT गठन गर्ने। नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने। हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने। ब्यूरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टकृत समूह स्पेशलाइज टीम गठन गर्ने। हरेक फाइल खोलिन्छ। अब
6: मन्त्री पुनले भने विज्ञान प्रविधिको विकासको लागि विस्तारै हिँडेर ठाउँमा नपुगिने भन्दै एकदम द्रुत गतिमा दिनरात काम गरेर अगाडि बढ़ने प्रतिबद्धता जनाउनुभयो।
7: भोलिदेखि टीम बनाएर र एउटै कुरा सोच के छ भने यो हामीले यो विज्ञान प्रविधिको विकासको लागि झुलो झुलो हिँडेर ठाउँमा पुगिँदैन, एकदम द्रुत गतिमा यो चाहिँ रात दिन काम गरेर अगाडि बढ्ने हो। 5 वर्षको हो यो के अरे सरकार, बढीमा 3 वर्ष, बढीमा है मैले यहाँ घोषणा गरेँ, म यो 3 वर्ष बस्ने हो यो मन्त्री भएर खाने।
6: यसैबीच नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। सरकारले गृहमन्त्री गुरूङलाई पाँचौं वरियतामा राखेको छ भने उहाँ ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठपछि रहनुहुनेछ। यस्तै विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आठौं वरियता दिइएको छ। उहाँ मन्त्री सविता गौतमपछि रहनुहुनेछ। प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गरेपछि संघीय संसदका दुवै सदनको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। आज बसेको दुवै सदनको बैठकमा विपक्षी दलका सांसदहरूले बैठक शुरू हुन साथ प्रधानमन्त्रीले संसदमा आएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा अविवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए। विपक्षीको निरन्तर नाराबाजी र अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि र राष्ट्रिय सभाको बैठक जेठ 28 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको हो। वडा पालिका र अधिकांश जिल्लाका अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजदेखि प्रदेश नेतृत्वको चयनको प्रक्रिया शुरू गरेको छ। पहिलो चरणमा बागमती प्रदेश अधिवेशन हेटौडामा आयोजना भएको हो। बागमती प्रदेश सभापति पदका लागि वर्तमान सभापति डाक्टर अच्युत्तम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्यालबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै पक्षले आफ्नो प्यानल सहित चुनावी तयारी गरिरहेका छन्। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव संकलन गर्ने भएको हो। समितिको आज बसेको कार्यदल बैठकले सुझाव संकलन तथा भेलाहरू गर्ने समिति सदस्य भानुभक्त ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
8: अनि अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी र आयो परामर्श सुन्नलाई हो। यो हामीले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन भन्ने एउटा आम विषय छ हाम्रो। यो विषयमा कार्यकर्ता साथीहरू प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौ सबै प्रदेशमा जनसंगठनको सम्पर्कको त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौ।
6: 2.5 महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 55 फार्म प्रभावित भएका छन् भने 4,79,156 पंक्षी नष्ट गरिएको छ। गएको चैत 4 गते कोशी प्रदेशको सुनसरी स्थित उर्लाबारी 4 सुन्दर हरैचा क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको थियो। त्यस यता मोरङमा 11 फार्म, झापामा 4 फार्म, ललितपुरमा 3 फार्म, भक्तपुरमा 2 फार्म, चितवनवारा, नवलपरासी पश्चिम र महोत्तरी एक एक फार्म प्रभावित भएका छन्। सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दहालले संक्रमण नियन्त्रणका लागि रोग द्रुत कार्यटोली परिचालन गरिएको बताउनुभयो।
9: विषाणुबाट सर्ने रोग भएको नाताले अब यो त्यो सकेसम्म हामीले पहिलेदेखि भने जहाँ बर्ड फ्लू देखियो त्यो भाइरस फेरि नियन्त्रित अवस्थामा राखेर त्यसलाई फैलिन नदिन संक्रमण फैलिन नदिनको लागि हामीले प्रयास गर्ने। यो विषाणुबाट सर्ने रोग हो। विषाणु चाहिँ अब जस जस

0: बढ़ेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह 41.2% वृद्धि भई 19,16,40,00,000 रूपियाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर 13.3% मात्रै रहेको थियो। यातायात व्यवस्था विभागले मापदण्ड विपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारी साधनमाथि कार्यवाही गर्ने भएको छ। विभागका अनुसार पछिल्लो समय अत्यधिक चम्किला लाइट र चर्को आवाजका हर्न प्रयोग गरेको गुनासो बढ़दै गएकाले यस्ता कार्य गर्नेमाथि कार्यवाही गरिने जनाएको हो। सवारी निरीक्षण तथा परीक्षण मापदण्ड 2074 अनुसार हेडलाइटको प्रकाश र हर्नको आवाजको सीमा तोकिएको छ। नियम विपरीत बत्ती तथा हर्न प्रयोग गरेको पाइएमा कानून अनुसार कस्तो कार्यवाही हुन्छ? सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीले भन्नुभयो,
1: सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164 उल्लेख भए अनुसार ध्वनि निषेध गरिएको क्षेत्रमा चाहिँ कसैले पनि हर्न बजाउन पाउँदैन। यदि त्यसरी हर्न बजाउनु भएको छ भने उहाँलाई चाहिँ त्यो कसुर अनुसार चाहिँ पहिलो चोटिकोलाई चाहिँ 500 जरिवाना गरिने, दोस्रो चोटिकोलाई 1,000 र तेस्रो चोटिकोलाई चाहिँ 1,500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लाग्नुभएका एन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। अध्यागमन विभागका अनुसार राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा उहाँहरूको राहदानी अझै कालो सूचीबाट फुकुवा नभएकाले विदेश जान रोक लगाइएको हो। एन्फाको आर्थिक अनियमिततावारे छानबिनका क्रममा नेमुवाङ सहित 24 पासपोर्ट कालो सूची राखिएको थियो।
2: सुशीला श्रेष्ठ नेपाली कांग्रेसमा सदस्यता अध्यावधिको विषयलाई लिएर दुई धार।
3: यो नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो। र
2: कार्यकर्तामा अन्यलता कायमै, रिपोर्टसँगै जलवायु परिवर्तनको असर कम गर्न अप्नाउन सकिने उपाय सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 15 महाधिवेशनको संघारमा रहेको कांग्रेसमा गुटगत विवाद चरम बिन्दुमा पुगेको छ। संस्थापन र संस्थापन इतर बीचको सदस्यता अध्यावधिक विवादले कांग्रेसमा यस्तो अवस्था आएको हो। सदस्यता अध्यावधिक गर्न थप गरिएको समय सकिन 2 दिन बाँकी रहँदा हालसम्म करिब 5.5 लाखले अध्यावधिक गरेका छन्, जुन पहिलेको तुलनामा झण्डै 2.5 लाखले कम हो। पछिल्लो समय नेताहरूबीच आरोप प्रत्यारोपले कार्यकर्तामा थप अन्यलता बढ़ेको छ।
8: आन्तरिक विवादका कारण नेपाली कांग्रेसको सदस्यता अध्यावधिक उत्साहजनक बन्न सकेको छैन। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वले गरेको निर्णयमा पूर्व सभापति शेरबहादुर देउवा, डाक्टर शेखर कोइराला पक्षीय नेताहरू असन्तुष्ट बन्दा सदस्यता अध्यावधिकमा कार्यकर्ताको चासो कम देखिएको हो। आसन्न 15 महाधिवेशनको संघारमा सदस्यता अध्यावधिक गर्न पछिल्लो पटक थपिएको समय पर्सिसकिँदैछ। अन्तिम पटक थप गरिएको समय सकिने लाग्दा आधा सदस्यहरूले अध्यावधिक गरेका छन्। सदस्यता व्यवस्थापन समितिका सदस्य सहमहामन्त्री

0: विकास रसाईले भन्नुभयो,
1: हाम्रो 5,02,381 हो, करिब करिब हामी 50 जना जति पार्टीको नेतृत्व सहित अफिस प्राविधिक विज्ञहरू सहित सचिवालयका साथीहरू बसिरहेका छौँ, जसले हिजो चुनावमा असर गरे, जसले नेतृत्व असफल बनाउन खोजे, उहाँहरूले भन्नुभएको कुरा हो। दुई दिनपछि कंग्रेसको 83 सदस्य अध्यावधिको संख्या पर्सि साँझ राति 12 बजीसम्म त आइहाल्छन्, त्यही भएर यसलाई अनेसा लिनु हुँदैन।
0: कांग्रेसको 14 महाधिवेशनमा 8,83,000 सदस्य थिए, 15 महाधिवेशनमा आइपुग्दा 83 सदस्यको संख्या आधाले घट्ने अनुमान गरिएको छ। अन्तिम पटक थपिएको अध्यावधि गर्ने समयमा पनि उत्साहजनक सहभागिता नहुँदा संख्या स्वत घट्नेछ। समितिले अध्यावधि नगर्ने नेता तथा कार्यकर्ताको 83 सदस्यता खारेज हुने बताउँदै आएको छ। 15 महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय पत्र एनसीआईडीलाई प्रमुख आधार बनाएर अध्यावधिको अभियान चलाएकाले अनिवार्य भनिएको हो, तर अभियानलाई पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेता कार्यकर्ताले अस्वीकार गर्दै आएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले अध्यावधिका नाममा 83 सदस्यता खारेजीसम्मको निर्णय पार्टीका लागि घातक हुने भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुहुन्छ। जेएनजी आन्दोलन, नेता कार्यकर्तामा देखिएको निराशा, पार्टी नेतृत्व बीचको आन्तरिक विमेल लगायत हालै सम्पन्न निर्वाचनको परिणामका कारण पनि अध्यावधिकमा चासो नदेखिएको भन्दै यसअघि नै नवीकरणलाई सदर गर्नुपर्ने उहाँको भनाइ छ।
2: केही साथीहरू अब 15 महाधिवेशनका लागि पुसमै नवीकरण गरिसक्नु भएको छ, त्यो दोहोऱ्याएर किन गर्नु पर्यो भन्ने यस्तै तर्क गरेर त्यसमा उत्साहित नभए। गगन थापा विभागीय प्रमुख भएकै बेला 2082 पुस 10 गते भित्र करिब करिब 6,00,000 पुरानोले नवीकरण गरेको र बाँकी 5,00,000 नयाँ सदस्य बाहिर सदस्यता पठाएको हो। अब त्यसलाई चाहिँ नमानेर, मान्यता नदिएर अब म सभापति भएपछि मैले अध्यावधि गर्छु, त्यसलाई मात्रै भाग लिन दिन्छु भनेपछि थोरै चाहिँ संस्थापन पक्षबाटै इगोको टकराव चाहिँ भएकै हो।
0: कांग्रेसले आगामी असोज 9-14 गते 15 केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशन तयारी स्वरूप वैशाख 1 गतेदेखि शुरू भएको अध्यावधिक अभियानको समयसीमा जेठ 28 सकिँदैछ। अध्यावधिक अभियानले आगामी महाधिवेशनमा नेतृत्व चयनमा प्रभाव पार्ने कतिपय नेताहरूको आकलन छ, जसले गर्दा नेतृत्वका बीच संघर्ष प्रष्ट देखिन्छ। सदस्यता अध्यावधिकलाई संस्थापन र संस्थापन इतरका नेताहरूले प्रतिष्ठाको विषय बनाइरहेका छन्। यस बीचमा नेताहरू बीच पटक पटक छलफल भए पनि सहमति भने जुट्न सकेको थिएन, जसले गर्दा नेता कार्यकर्तामा अध्यावधिकका विषयलाई लिएर अन्यलता बढ़दै गएको छ। राजनैतिक विश्लेषक तथा कांग्रेस जानकार पुरूषोत्तम दाहालले पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नभएको बताउनुहुन्छ।
3: नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो र त्यो द्वन्दलाई समाधान गर्ने सूत्र सायद कांग्रेससँग फेला परेको छैन। सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नुपर्ने स्थिति हुन्छ उनीहरूलाई।
0: कांग्रेसमा गुटको राजनीति नयाँ होइन, 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न नसकेको भन्दै तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सम्पन्न गर्नुभयो। विशेष महाधिवेशनबाट आएको नेतृत्वका विरूद्धमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षीय नेताले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्चले थापा नेतृत्वलाई आधिकारिकता दिएसँगै कांग्रेसभित्र चरम असन्तुष्ट बढ़दै गएको छ। गुटका कारण गत फागुन 21 सम्पन्न निर्वाचनमा दोस्रो पार्टीमा खुम्चिएको कांग्रेसभित्र अहिले सदस्यता अध्यावधिक आन्तरिक विवादको जड़ बनेको छ।
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लैंगिक समानता जलवायु परिवर्तनले प्रभाव पार्दै
5: उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर, खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
4: महिलामाथि हुने असर न्यूनीकरणका लागि अप्नाउनु पर्ने नीति विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम
4: जलवायु परिवर्तनका कारण महिलामा पर्ने प्रभाव के होला

0: को प्लानिङ होस्, त्यो प्लानिङमा उहाँहरूको जुन चाहिँ समस्या, उहाँहरूको निड अथवा उहाँहरूको भनौँ न ज्ञान चलाउनु पर्ने के छ त्यसको पहिचान गरेर त्यहाँनिर प्लानिङमा चाहिँ हाल्नु पर्यो। त्यहाँनिर नै मिसन यो चाहिँ होइन भनेपछि त अन्त कहाँबाट लगानी गर्ने के गर्ने कुरा आयो नि त होइन। त्यसले गर्दा फर्स्ट एन्ड फरमोस्ट त त्यसमा हाल्नु पर्यो। प्लानिङमा पसिसकेपछि तल जाँदाखेरि अहिले कस्तो भइरहेछ भने कृषिमा चाहिँ यति यो एकदम क्लाइमेट स्मार्ट एग्रिकल्चर गर्नुपर्छ है भनेर लागिरहेछ होइन। तर अब त्यहाँ लागेको छ लगानी र सिपको चाहिँ 1 लाखको लागेको छ भने प्लानिङमा गर्छ 10,000को भनेपछि त्यो ठुलो ग्याप हुन्छ, बजेटरी ग्याप पनि हुन्छ। कहाँ लानु के लानु अनि पछि काम नगरिकन जे महिना दिवसमा त्यो पैसा सकेर आउँछ, कहाँ लाउनु लाउनु लाउनु त पर्यो। त्यसले गर्दा त्यो बुझाइमा चाहिँ एकदमै कम छ। तर फ्रन्ट लाइनमा जुन इन्भेस्टमेन्ट हुनुपर्छ नि वडा लेभल र गाउँ लेभलमा चाहिँ त्यहाँनिरको चाहिँ ध्यान कम भएकोले गर्दाखेरि जति नै ठुल्ठूलो कुरा गरेर विश्लेषण गरे पनि त्यहाँ अन्तिम रूपमा त्यो जस्तै अब लिभ नो वान बिहाइन्ड भन्छ नि, लिभ नो वान बिहाइन्डको उसमा पुग्नु पर्नेमा चाहिँ अलिकति हामी फेल खाएकै हो।
1: परम्परागत सिप र क्षमताको कुरा गर्नुभयो, पहिले अब मौसम कसरी परिवर्तन हुँदैछ र कसरी खेतीपाती गर्ने भन्ने कुरा बुढापाकाहरूले पछिल्लो पुस्तालाई त्यो सुनाउने एउटा अवस्था अभ्यास थियो भनौ न। सिङ्गो जमिन बाँझो भइराख्ने र खेतीयोग्य जमिनमा घरहरू बनाउने क्रम चल्यो र वैदेशिक रोजगारीको नाममा वृद्ध अवस्थाका व्यक्तिहरू मात्रै गाउँमा बस्ने अवस्था छ। हामीसँग भएको परम्परागत ज्ञान र सिप, त्यसमा पनि विशेषतः लैंगिक हिसाबले महिला होला अथवा अरू समुदायको होला, त्यो ज्ञान र सिपको संरक्षणको लागि यो जुन बहस हुनुपर्थ्यो त्यो भइरहेको छ कि अथवा त्यो भइरहेको छैन, अब त्यो हुन आवश्यक ठान्नुहुन्छ यहाँले?
0: नभएको होइन, भइरहेछ। संस्था सिपेट जस्तो संस्थाहरूले धेरै गरिराखेको छ होइन, इन्डिजिनियसको लागि हाम्रो दलितै कम्युनिटीहरूको पनि भइरहेको छ। तर त्यो बहस चाहिँ कस्तो किसिमको हुँदो रहेछ भने भन्नु डिस्कसन गर्दा उहाँहरूकोबाट साँच्ची नै ज्ञान ल्याएर उहाँहरूलाई साँच्ची नै इन्भल्भ गरेर ल्याउने भन्ने किसिमको अज्ञान म आउँछु। एउटा सिप त चाहे नि, कसरी चाहिँ उहाँहरूले सिकेको चिजहरूलाई चाहिँ हाम्रो प्लानिङमा ल्याएर उनीहरूलाई चाहिँ अगाडि बनाउने भन्नेमा चाहिँ हामी विज्ञहरू नै अगाडि भएर उनीहरूको सिप यो छ है भनेर लिने एक्सट्राक्सन खालके लिएर अनि अप्लाई गर्दाखेरि काम नलाग्दो रहेछ। तर उहाँहरूलाई नै ड्राइभर सिटमा राखेर हाम्रो तरिका नै डिफ्रेन्ट गर्नु, चेन्ज ल्याउनुपर्छ भने त उहाँहरूको सिप छ भने त उहाँहरूलाई त अगाडि राख्नु पर्यो नि त। तर अहिले चाहिँ कस्तो भएर चाहिँ उनीहरूको सिप चाहिँ चला भनेर, अब त्यो सिप पनि चला भन्नेमा कस्तो छ भने कुन चाहिँ मान्छे चाहिँ आएर मौका पाएको छ त उनीहरूको पनि त बारीमै नगएको लिडरहरू आएर बस्दैछन्, त्यहाँ पनि गेट किपरिङ भइरहेछ क्या। बारीमै नजाने चाहिँ ल इन्डिजिनियसको नाममा चाहिँ भनौँ सदरमुकाममा बस्ने व्यक्तिहरूको बढी रियल फार्मर्स रियल गर्नेकोमा चाहिँ त्यस्तो किसिमको अभ्यास चाहिँ कमै भइरहेको जस्तो लाग्छ, काम पनि कमै भइरहेको जस्तो लाग्छ।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: प्रधानमन्त्री बालेन्द्र शाहले 6 पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आज पनि संसदको दुवै बैठक अवरूद्ध गरेका छन्। संघीय संसदका दुवै बैठक अवरूद्ध गरेपछि विभिन्न नीति निर्माणको काम प्रभावित बनेको छ। नेकपा एमाले 7 प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। 2.5 महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। नेपाली कांग्रेसको विवाद चुलिँदै गएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिटेन्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। र फिफा विश्वकप 2026 को उद्घाटन समारोहमा सहभागी हुन जान लागेका इन्फाका अध्यक्ष पंकज विक्रम नेमङ र महासचिव किरण राई कालो सूचीमा रहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उहाँहरूलाई फर्काइएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 27 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
4: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न

0: संकायमा कक्षा एघारमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
1: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
0: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
1: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
0: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
1: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
0: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
1: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
0: मासिक एकाइ परीक्षाको व्यवस्था,
1: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
0: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: जीपीए 3.604 सम्म 100% छात्रवृत्ति,
0: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
1: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
0: थप जानकारीका लागि
1: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860074553, 9560445875, 9460857091 र 9460838062।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार, कृषि विकास कार्यालय लम्सुङको सहकार्यमा सामुदायिक रेडियो मर्स्याङडी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा दोस्रो भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङडी .org, हाम्रो पात्रो र रेडियो मर्स्याङडीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7 बजे कृषि सम्बन्धी किसानहरूले जान्नै पर्ने विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनका क्रममा तपाईंले परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारको खेती प्रणाली बारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले प्रांगरिक खेतीका बारेमा जानकारी राखेका थियौं। प्रांगरिक खेतीको प्रकार र प्रयोग विधिका बारेमा तपाईंले धेरै जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेका छौं। आजको कार्यक्रममा भने हामीले बिल्कुलै नयाँ विषय लिएर आएका छौं। आज हामी तपाईंलाई प्रांगरिक कफी खेतीका विषयमा महत्वपूर्ण जानकारी राख्नेछौं। शुरूमा सुनौ कफीको परिचय। कफी पेय पदार्थहरू मध्येको एक सम्मानित नरम पेय पदार्थ हो। कफीमा उत्तेजना र स्फूर्ति ल्याउने क्याफिन तत्व पाइन्छ, जसले मानसिक र शारीरिक थकान मेट्छ, अल्छीपन एवं निन्द्र कम गराउँदछ र काम गर्न जागरिलो बनाउँदछ। यसमा गुलियो पदार्थ, कार्बोहाइड्रेट, प्रोटीन, नाइट्रोजिनस कम्पाउण्ड, अम्ला, क्लोरोजेनिक एसिड, बास्ना, भोलटाइल कम्पाउण्ड र अन्य रसायन र एन्टीअक्सिडेन्ट पाइन्छ। नेपालमा कफीको विकासक्रमको अवस्था। नेपालमा विक्रम सम्मत 1995 सालतिर गुल्मी आबचौर निवासी श्री हिरागिरीले बर्माबाट कफी बिउ ल्याई आबचौरमा रोपेर कफी खेती शुरू गरेको कफी आज 40 भन्दा बढ़ी जिल्लामा कफी पुगिसकेको र पश्चिमाञ्चल र मध्यमाञ्चल क्षेत्रका मध्यवर्ती पहाड़ी 23 जिल्लामा यसले व्यावसायिक रूप लिइसकेको छ। कफीको विकास एवं विस्तारमा कृषि विभाग अन्तर्गतका कार्यालयहरू, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कफी व्यवसाय महासंघ एवं जिल्ला कफी व्यवसाय संघहरू, नेपाल कफी सहकारी महासंघ एवं जिल्ला सहकारी संघहरू, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरू र कफी कृषकहरूको महत्वपूर्ण योगदान रहेको छ। अहिले विस्तारै कफी खेतीले नेपालको मध्य पहाड़ी भागमा व्यापकता लिँदै गएको छ। नेपाल सरकारले कफीलाई विशेष महत्व दिई विक्रम सम्म 2062 सालदेखि प्रत्येक वर्ष मंगिर 1 गते राष्ट्रिय कफी दिवस मनाउने गरिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार हाल नेपालमा 32,000 भन्दा बढ़ी साना किसानहरूले 1729 हेक्टर जमीनमा कफी खेती गरेका छन् र तीमध्ये उत्पादनशील बोर्डबाट वार्षिक 434 मेट्रिक टन ग्रीन बीन उत्पादन भएको छ। नेपालमा समुद्रको सतहदेखि 800 मिटर माथि अराबिका कफी राम्रो हुन्छ भने 800 मिटर भन्दा तल रोबास्ट कफी राम्रो हुन सक्छ। कफी उत्पादन र उत्पादकत्व। कफी उत्पादन गर्ने मुलुकहरूमा प्रतिकूल मौसम, सुक्खापन र अन्य विविध कारणले कफी ग्रीन बीन उत्पादन र प्रति हेक्टर जमीनमा कफीको उत्पादकत्व प्रति वर्ष घटबढ भइ नै रहन्छ। विश्वको उत्पादकत्व प्रति हेक्टर जमीनमा सरदर 700 केजी ग्रीन बीन मानिएको छ। कफी खेतीलाई मुख्य व्यवसाय बनाएका मुलुकहरू ब्राजिल, भियतनाम र कम्बोडियामा कफीको उत्पादकत्व 1000 केजीदेखि 1400 केजी प्रति हेक्टरसम्म छ। भारतमा कफीको उत्पादकत्व 550 केजी प्रति हेक्टर छ। नेपालमा कफी ग्रीन बीन प्रति हेक्टर उत्पादकत्व 200 केजीदेखि 300 केजीसम्म सीमित छ। नेपालमा कफी बालीको उत्पादकत्व कम हुनाको कारण। अधिकांश कफी बगैंचा वैज्ञानिक तरिकाले नलगाई फाटफुट किसानले लगाएको छ। लगाएको वर्षमा नै धेरै बिरूवा मर्ने गरेको पाइएको छ। हाल उत्पादनशील बोट कति छन् खास यकिन अकाडा छैन। कफी बालीमा संलग्न कृषकहरूको कफी उत्पादन प्रविधि सम्बन्धी प्राविधिक ज्ञान सिप कम हुनु, तालिम एवं अध्ययन भ्रमणबाट प्राप्त ज्ञान सिप कृषकले व्यवहारमा नउतार्नु कफीलाई मुख्य व्यावसायिक बालीको रूपमा
नलिनु, कफी बिरूवाको शुरूकै अवस्थामा प्रारूप बनोट तालिम, काटछाट र वार्षिक उत्पादन काटछाट नगर्नु, कफी बालीलाई उपयुक्त छहारीको व्यवस्था नगर्नु, कफी बालीलाई आवश्यक पर्ने प्रांगरिक ठोस मल र झोल मल ठिक समयमा ठिक मात्रामा ठिक किसिमले नदिनु वा कुनै किसिमको मल नदिनु, कफीको संवेदनशील अवस्थामा सिंचाई नदिनु वा सिंचाईको व्यवस्था नै नगर्नु, आकाशे पानी जम्मा गर्ने र बिरूवालाई दिने व्यवस्था नगर्नु, रोग किराको समयमा नै पहिचान गरी उपयुक्त उपचार गरी नियन्त्रण गर्न नसक्नु वा रोकथाम गर्ने कोशिश नै नगर्नु, बगैंचामा झारपात उखेलेर वा छासेर झारपात नियन्त्रण गर्न नसक्नु, बोट बिरूवा वरिपरि मल्चिङ नगर्नु, समय समयमा हलुका गोडमेल गरेर माटो खुकुलो नबनाउनु, माटोमा चिस्यान राख्ने कोत्रे खाडल नबनाउनु, प्रांगरिक झोल मल झोल विषादी तयार गरी कफी बालीमा प्रयोग गर्न कृषकले झन्झट मान्नु र नगर्नु, तयारी प्रांगरिक मल एवं विषादी स्थलगत रूपमा उपलब्ध नहुनु, गाउँघरमा परम्परागत गाईवस्तु पाल्ने र गोबर मल बनाउने चलनमा रास आउनु, खेतीमा लाग्नुपर्ने युवा शक्ति विदेशमा पलायन हुनु वा शहरी क्षेत्रमा केन्द्रित हुनु र घरका वृद्ध वृद्धले बल र सिपको काम गर्न नसक्नु, खाद्य तत्वको समुचित व्यवस्थापन हुने गरी प्रांगरिक मलको व्यावसायिक स्तरमा उत्पादन र प्रयोग गर्न नसक्नु। जलवायु र माटो। जलवायु एवं सूक्ष्म जलवायु अनुसार त्यस स्थानको लागि बाली छनौट गरी लगाउनु पर्दछ। कफीलाई सरदर वार्षिक तापक्रम 15-24 डिग्री सेल्सियस, वर्षा 1500-2000 मिलिलिटर र औसत अपेक्षित आर्द्रता 70-80% भएको, हिउँ तुसारो नपर्ने तथा सूर्यको प्रकाश सरदर दिनमा 2 घण्टा भएको जलवायु उपयुक्त हुन्छ। कफी खेतीको लागि मलिलो खुकुलो माटो राम्रो हुन्छ। कालो फुस्रो, गाढा खैरो, रातो वा अन्य रंगको माटोमा पनि राम्रो उब्जनी लिन सकिन्छ। करिब 1 मिटर गहिराईसम्म पहिरो, ठूलो ढुंगा र चिम्टाइलो सारो माटो हुनु हुँदैन। लामो समयसम्म चिस्यान राख्न सक्ने प्रशस्त प्रांगरिक पदार्थ भएको मलिलो दुमट माटोमा कफी निकै राम्रो हुन्छ। प्रत्येक 2-3 वर्षमा एकपटक माटोको परीक्षण गराउने र अम्लीय भएमा चूनको प्रयोग गर्ने एवं प्रांगरिक मल दिने गर्दा माटोको भौतिक एवं रासायनिक बनोटमा सुधार हुन्छ। माटोमा हलुका अम्लीयपन 6.0-6.5 हुनु कफीको लागि निकै राम्रो हुन्छ। माटोको पीएच 6.0 भन्दा कम भए सिफारिश गर्ने अनुसार कृषि चून प्रयोग गर्नुपर्छ। कृषि चून 70% र जिप्सम 30% मिलाएर माटोमा प्रयोग गरी क्याल्सियम जमीनको धेरै तलसम्म पुगेर जरालाई उपलब्ध हुन्छ। माटोको पीएच आवश्यक मात्रामा भन्दा घटीबढ़ी भए बिरूवाले अन्य रासायनिक तत्व माटोबाट लिन सक्दैन। कफीको जातको विकास। नेपालमा लगाएका जात र स्रोत। कफी नेपालको परम्परागत बाली होइन। अराबिका कफीका विभिन्न जातहरू बर्मा, भारत, ब्राजिल, पपुबान्यू गिनी, एल साल्भाडोर आदि मुलुकबाट नेपालमा भित्रिएका छन्। तिनीहरू यहाँका हावापानीमा कोही कुनै उचाइको स्थानमा राम्रो भएका छन् त कोही अर्को उचाइमा फस्टाएका छन्। तर जातको वैज्ञानिक अध्ययन र लेखाजोखा हुन सकेको छैन। कफी विकास केन्द्र आपसोर गुल्मी र कफी अनुसन्धान कार्यक्रम बाले टक्सार गुल्मीमा कफीका विभिन्न जातहरू लगाई सामान्य अध्ययन गर्ने कामहरू भइरहेको छ। विभिन्न जात विभिन्न उचाइमा मिश्रित अवस्थामा लगाएका छन्। गुल्मीमा वर्माबाट ल्याइएको अराबिका जात नै कृषकहरूले बढ़ी मन पराएको पाइन्छ। बोरबोन, पाकास, पाकामारा, टेकेसिक, कातुरा, सेलेक्सन 10, कावेरी, कातु आई, काटी मोर र काटीसिक अराबिका कफी जातका नामहरू हुन्। कफी बगैंचा स्थापना गर्दा विभिन्न कुराहरूमा ख्याल राख्नुपर्दछ। जग्गा छनौट अन्तर्गत कफीको लागि जलवायु र माटो, यातायात सुविधा, वनस्पति, पानी निकास, सिंचाई सुविधा, उत्पादन सामग्री उपलब्धता, बजार र श्रमिक उपलब्धतामा विचार पुर्याउनु पर्दछ। जग्गाको तयारी। कफी बगैंचा लगाउन जग्गा छनौट गरिसकेपछि नयाँ जग्गा भए छहारीको लागि उपयुक्त हुने रूखहरू बाँकी राखी अरू अनावश्यक रूख, झाड़ी एवं जंगल सफा गर्ने। जग्गा नमिलेको खाल्टाखुल्टी एवं ढिस्को भए खनजोत गरी समयाउने। बगैंचाको सुरक्षार्थ सम्भव भए पर्खाल वा तार बारको बार बन्देज गर्ने। यसो गर्न नसकिने भए लालुपाते, सिउँडी, सजीवन, खिर्रो वा अन्य काँडेदार बिरूवा बार्ने।
बारको आडमा हुरी बतास आउने दिशातर्फ वायु रोधक रूख लगाउने। बगैंचाको रेखांकन, कफी खेती व्यावसायिक रूपमा गर्दा रेखांकन गरी लगाउनु आवश्यक हुन्छ। रेखांकन गरी लगाएको बगैंचा आकर्षक देखिनुको साथै काम गर्न सजिलो र कम खर्चिलो हुन्छ। रेखांकन कार्य बिरुवा लगाउनु भन्दा करिब दुई महिना पहिले गर्नुपर्छ। रेखांकन वर्गकार, आयतकार वा षड्कोणकार वा गराकानला तरिकाले गर्न सकिन्छ। कफी बिरुवा लगाउने दूरी, बोट बिरुवाहरू लगाउँदा साना भए पनि पछि बढ़ेर ठूला र एक आपसमा जोडिने आकार लिने हुँदा भविष्यलाई ख्याल गरी बिरुवा बीचको दूरी मिलाएर राख्नु पर्दछ। कफीका बोटहरू फुल्न र फल्नको लागि सूर्यको प्रकाश कम्तीमा दिनको दुई घण्टा बोटको अंग प्रत्यंगमा पर्नु पर्दछ र बोटहरूका बीचमा हावा खेल्न सक्ने व्यवस्था हुनुपर्छ। नजिक लगाइएका बोटका जराहरू पनि एक आपसमा छादिएर मलजलको लागि प्रतिस्पर्धा गर्दछन्। बोटको दूरी कफीको जात अनुसार फरक पर्छ र त्यस्तै छहारी रूखको पनि यसको किसिम अनुसार दूरी फरक पर्छ। माटोको मलिलोपन, सिंचाईको सुविधा, बोटलाई दिने तालिम एवं काटछाट र बगैंचाको अरू व्यवस्थापन अनुसार पनि बोटको दूरी फरक पर्दछ। हिजो आज घन कफी बगैंचा लगाउने, व्यवस्थापन गर्ने र प्रति इकाई जमीनमा बढ़ी फलाउने प्रविधि कतिपय मुलुकमा आएको छ। छहरीको आवश्यकता नपर्ने र सेतो गवारो किरण लाग्ने क्षेत्रमा 1.5x2 मिटरको दूरीमा बिरुवा लगाइन्छ र बोटको तालिम एवं काटछाटमा विशेष ध्यान दिइन्छ। नेपालमा कफी बिरुवा बीजको र लाइन बीजको दूरी साधारणतया 2x2 मिटर राखिन्छ। अस्थायी एवं स्थायी छहारी रूखहरू पनि लगाउनु पर्ने भएकोले एक रोपनीमा सरदर 100 बोट कफी बिरुवा रोपिन्छ। आज हामीले कार्यक्रम कृषिको कुरामा प्रांगरिक कफी खेतीको बारेमा तपाईलाई जानकारी गरायौं। कार्यक्रमको अर्को भागमा पनि हामी कृषिसँग सम्बन्धित विभिन्न विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आउनेछौ। कार्यक्रम कृषकको कुरा प्रत्येक साता मंगलबार बिहान 7 बजे सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईको सुझाव, सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलु तामाङलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङदी सुन्दै गर्नुहोला। नमस्कार।

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: समिति चौदा क्या बौधे लोटी पर्दी रो बैंक ने विवरण पी भी है मुई खातर खै हमरो
1: खै खै बहु कोई लोटरी भर दिल
5: आई समी जो लोटी पर्दी हूँ छापता ही गुरी
1: बर्दी आ बर्दी बल लोटरी खाले पर्दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खाई बिसा खाई मई विश्वास आलन फोन खाले पनी आप विवरण खाई मई आपिन खबई बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बने आरी
6: सिद्धार्थ ब्याङ्क क्यारे जन हेदरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5220209।

0: दिलाई दिने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665211083
5: सम्पर्क मोबाइल नम्बर 9856133
4: प्रोपाइटर गणेश विश्वकर्मा मोनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
6: यो मोबाइलले पनि तनावै दियो भने
7: हैन के तनाव दियो ए खुशी
6: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
7: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
1: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
7: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्जुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे क्याप परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
4: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
3: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664 40 21 23 40 21 24 मोबाइल 98 41 45 14 48
5: बिस्तारै जानु माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
6: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
7: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
8: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर 7 लमजुङ
9: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ
8: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664 520 532 मोबाइल 98460 90301 98460 74065
9: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
1: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: सिलाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचान्दी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
7: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
7: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: एचडीसीएस नमुना सामुदायिक अस्पताल।

0: सुन्दर बजार छ लमजुङ, सम्पर्क फोन 0664021213, मोबाइल 9841445148।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेषिसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: समीची हो 14 के में बोधे लोटी पर दी रो बैंगे ने विवरण पी भी है मुई खाता लिखे हमरो
1: खाई खाई बहु कोई लोटरी भर दिलवा
2: आंगी समीजो लोटरी पर दिउ छामताई गुरी
1: भर दी आ भर दी बा लोटरी खले पर दिम बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै बिसा खै मै विश्वास आनन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
0: सतर्क त न ठगि से क्या पर्दैन
2: सिद्धार्थ बैंक र क्यारे जन हेजरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना
4: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशेषकर नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ
8: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902634
4: रोजगार सेवा केन्द्र बेसी सहर 98470145 सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
10: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
11: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
12: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
11: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका साथ पुरानो बेङ्चोक लमसुङ सम्पर्क 98461626344 98461626344
13: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
14: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्ट द्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
10: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
14: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
1: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
2: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
1: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
2: ए हो र?
1: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
2: बाप्रे, यति धेरै जोखिम?
1: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
3: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665213083,
5: सम्पर्क मोबाइल नम्बर 9 5 60 13 375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: दिदी, लमजुङ एग्रो बी कन्सर्न द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
0: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
0: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
0: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारीको लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
5: कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
6: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083/84 लागि विभिन्न संकायमा कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
6: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
5: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
6: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
5: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
6: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
5: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
6: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
5: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
6: मासिक एकाइ परीक्षाको व्यवस्था,
5: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
6: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
5: जीपीए 3.60-4 सम्म 100% छात्रवृत्ति,
6: जीपीए 3.20-देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
5: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
6: थप जानकारीका लागि
5: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 98460-74553, 98560-45875, 98460-85791 र 98460-83862।
7: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
8: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
7: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
8: ल भइहाल्छ नि नानी।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
10: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
9: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665-20-120, मोबाइल 98460-74745।
7: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दी एफएम 95 मेगाहर्ज।
1: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौं। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: फ्याजालो
1: झोरले
0: लास्तो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सङ्गी 95 MHz को आजको नियमित प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईको दिन शुभ रहनेछ।